0: निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाड़ीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
9: यो सोलर बलियो र भरपर्दछ।
11: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
12: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या बोलेरो जीप हलुका सवारी चालक 1 जना मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक 1 जना अटो चालक 2 जना न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने सेवा सुविधा संस्थाको नियम अनुसार
2: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गतेसम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 9 लाटी कोइली सुर्खेत।
2: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
14: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
15: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
16: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244042, मोबाइल नम्बर 9858040913 र 9704567993।
17: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858040519 र 9858051715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बङ्गुर, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि।

0: एग्रोभेट सेन्टर वीरेन्द्रनगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
6: ल टिपिराख फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: Radio Mary FM.
8: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
11: आज 2083 साल असार 14 गते आइतबार, सन 2026 जून 28 तारीक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
12: काया कैरन का साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली,
12: राष्ट्र कुसान किसान,
13: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
10: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा, पछि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
10: सीप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
11: एसईई र कक्षा 12 को नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़।
14: हामीले रिजल्ट

0: कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो. यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ.
1: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी.
2: र इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश. पानामा बाहिरियो. कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै.
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड. शर्त तथा बन्देजहरू लागू हुनेछ.
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट. मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन.
5: हिमस्टार फर अ कम्प्लिट होम.
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
1: काया कैरनमा अब खबरको सिलसिला. मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ. देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन. कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन. रोपाईका लागि किसान अझै अलमलमा छन्. बर्दियाको गुलरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो. यो वर्ष इन्धनको भाव पनि आकाशीय. प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ. बिउ रोपाई सिंचाई मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ. उहाँले भन्नुभयो, समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ. यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ. मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ. कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ. नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ. कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ. यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्रास्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ. अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्रास्त उत्पादनमा योगदान दिएको थियो. सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन. मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकारी योजना हरेक वर्ष निर्माण गर्छ. त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ. कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउ बिजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रति कार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसुनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मध्य प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मध्य प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको

0: पक्ष र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
1: यसैबीच वैदेशिक रोजगार विभागले उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन एक गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
0: काया खैरनमा एसी र कक्षा 12 को उत्तर पुस्तिका परीक्षण बारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ.

0: को पानी लागि सकेको छ। बेजर अप्लायन्सेस, बेजरको पानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाण्डुको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
3: नतिजा छिटो निकाल्नु खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा ल्याऊ, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइअनुसार, शिक्षकहरूको भनाइअनुसार, विभिन्न विद्यालयको भनाइअनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्रै निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
4: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
3: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकहरू थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटिङ गर्न पाउँछु त भनेको छ, राज्यले पनि रिटोटिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखिन्छ, धेरै विद्यार्थीहरू अन्योल भएको छ, असन्तुष्ट व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
4: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
3: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि। एउटा विद्यार्थीले लामो समय नसम्म गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि। राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ। अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु।
4: सरकारले चाहिँ नमूना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ, यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
3: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठूलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पूर्ण परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि, त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि। परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने।
4: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ, अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
3: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने, यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो, कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बाहनामा फेरि गल्ती हुन गएको छ नि त। तर अहिले वात्त एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजा पछि असन्तोष व्यक्त गरेको छ, यो कमजोरी पछि हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
4: यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमूना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ, अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
3: राज्यले के गर्न खोज्यो भने, एउटा विद्यार्थीहरू आन्दोलन उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन एउटा बाहना त बनाउनै पर्यो होइन, मैले त्यसलाई बाहना शिक्षा मन्त्रालयको एउटा बाहनाको रूपमा मात्र लिन्छु।
4: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
3: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि, हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरकै सिलसिला, सरकारले आठवटा विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एसटीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: एसई सक्यो अब रमाइलो सुरु भयो
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: उठाउँदै आएका छन् सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ एसपीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन् यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन् सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ
5: अब विदेशको खबर जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ यूरोप एशिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य कृषि ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन् यूरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन् जर्मनी डेनमार्क चेक गणतन्त्र स्विजरल्याण्ड फ्रान्स इटाली स्पेन बेलायत स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 भन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन् फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन् हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ रेल सेवा अवरूद्ध भएका छन् सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन् वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो विज्ञहरूले यस्ता गर्मीका लहरहरू दुई दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन् स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन् हिमपात बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उड़ेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ यूरोपसँगै एशियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन् दक्षिण एशिया पूर्वी एशिया तथा मध्य एशियामा गर्मीका लहरहरू लामो समयसम्म रहने अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्
4: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो इंग्ल्याण्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाएको छ क्रोएसियाका लागि पेटार सुचिचले 31 मिनटमा गोल गरे दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए त्यसपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मर्डिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन् पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक भन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलाण्डा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई एक गोल गरेको छ यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ
5: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ।
4: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा निधन भएको छ। हिजो बेलुकी पौने पाँच बजेतिर स्वर्गद्वारी नगरपालिका दुई बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 00008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: काया कैरनमा अब पालो उखानको
4: ठूलो रोगको ओत ठूलो गरेको खेत।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: मनसूनले विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा। पर्सिङ मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
5: सीप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह। वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
4: एसई र कक्षा बाह्रको नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो। नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़।
5: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
4: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश। पानामा बाहिरियो। कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
5: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको। विश्वकप फुटबलको रौनक चलिरहेको छ। विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुदै रुदै प्रहरी कार्यालय पुगेका छन्। रुदै आएका व्यक्तिलाई देखेपछि

0: बाट पीटी आईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: का जनप्रतिनिधि, राजनीतिक दल का नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको सुपकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगुसरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासलाई दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोटको सुपकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्न सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको पनि उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटको सुपकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने भएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुने भएको छ। भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्ला बीचको पर्यटन प्रबन्धनलाई थप मजबूत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनु भएको छ। गेट निर्माणका लागि सुपकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइरहेको छ।
1: यो साताभर अब मनसून सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार यो साता देशका अधिकांश भूभागमा वर्षा हुने संकेत देखिएको छ, जसका कारण बढ़दो गर्मीबाट सर्वसाधारणले राहत पाउने अनुमान गरिएको छ। मौसमविद रोजन लामिछानेका अनुसार हालैका दिनमा अत्याधिक गर्मी र तातो हावा लू झेलेका लुम्बिनी र सुदूरपश्चिम तराई क्षेत्रमा अब वर्षा हुने सम्भावना छ। लुम्बिनीको तराईमा पर्सीदेखि ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेशसहित देशका केही ठाउँमा छिटफुट वर्षा भइरहेको छ। यस्तै सुदूरपश्चिममा र कर्णालीमा आजबाट नै मौसममा बदली आउने र केही वर्षा हुने र मध्य सातामा भारी वर्षा समेत हुन सक्ने अनुमान मौसम पूर्वानुमानले गरेको छ। देशका पहाड़ी भूभागहरूमा कर्णाली र सुदूरपश्चिममा पनि बिहिबारसम्म हल्कादेखि मध्यम र कतिपय स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ।
0: कर्णालीको हिमालय जिल्ला हुम्लाको जिल्ला अस्पतालमा हुम्ला जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भएको छ। दक्ष चिकित्सक सहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। कार्यालयका प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर उमाकान्त तिवारीले जुम्ल्याहा शिशु रहेको गर्भा अवस्था जन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरेको बताउनुभयो। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो, प्रसूति भएको जोखिमपूर्ण अवस्थामा पनि सिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाका केस पनि सफलतापूर्वक नै सम्पन्न भएको डाक्टर तिवारीले बताउनुभयो। अस्पतालले जटिल खालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका विदेशी र स्वदेशी यात्रीलाई उपचार सेवा प्रदान गर्दै आएको छ।
1: जबरजस्तीकरणीय उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर 5 डाँडा सल्यका 34 वर्षीय भूपबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 असोज 12 गतिको फैसलाले उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसर्थ फरार रहेका उनी करिब 20 महिनापछि पक्राउ परेका हुन्। फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाएको जनाएको छ। फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ।
0: सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क वितरण गरिने औषधिको अभाव भएको छ। यहाँका अस्पतालमा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग र परिवार नियोजनका औषधिको अभाव भएको हो। औषधि अभावका कारण दीर्घ रोगी महँगोमा

0: मेडिकलबाट औषधी किन्न बाध्य भएका बिरामीले बताएका छन्। प्रदेश सरकारले अहिलेसम्म निशुल्क वितरण गरिने औषधि नपठाएपछि जिल्ला अस्पताल सल्यान सहित पालिकाका स्वास्थ्य संस्थामा दीर्घ रोगीले प्रयोग गर्ने औषधिको अभाव भएको हो। कपुरकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुभाष हमालले पालिकाका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग मात्र नभए परिवार नियोजनका लागि प्रयोग गरिने औषधिको अभाव पनि भएको बताउनु भएको छ। धर्मा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख एक बस्नेतले निशुल्क पाउने औषधि स्वास्थ्य संस्थामा नपाउँदा आर्थिक अवस्था कमजोर भएका नियमित सेवनबाट बिरामीहरू नियमित औषधि सेवनबाट वञ्चित भएको बताउनुभयो। स्वास्थ्य सेवा कार्यालय सलानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले प्रदेश सरकारले विभिन्न प्रकारका औषधि पठाउनेमा यसपालि अहिलेसम्म 98 प्रकारका औषधि पठाउनेमा अहिलेसम्म अस्पतालबाट निशुल्क वितरण गरिने औषधि नपठाएकोले उच्च रक्तचाप, मधुमेह, मानसिक रोग लगायतका औषधिको अभाव भएको बताउनुभयो। अस्पतालमा उपचार गर्न आएका बिरामीलाई मेडिकल तथा अस्पतालको फार्मेसीबाट किन्न र औषधि ल्याउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ रहेको छ।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: भर्ना खुल्यो
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाटभटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
2: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
4: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। हुम्लाको सिमकोट गाउँपालिकाले लगातार 3 दिनको सार्वजनिक विदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ। आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढ़ेकाले विदाका 3 दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगारीले आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारका साथै असार 15 गते धान दिवसका अवसरमा पनि दिएको सार्वजनिक विदामा पनि कार्यालय पूर्ण रूपमा सञ्चालन गर्ने बताउनु भएको छ। उहाँले विदाका कारण विकास निर्माण प्रशासनिक तथा वित्तीय काम प्रभावित हुने सक्ने भएकाले यसपटक विदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको बताउनुभयो। कार्यालय सञ्चालन हुने भएकाले आवश्यक सेवा लिन सेवा गराईलाई कार्यालयमा उपस्थित हुन पनि गाउँपालिकाले अनुरोध गरेको छ।
1: डिजिटल प्रविधिको तीव्र विकासले संचार क्षेत्रमा नयाँ अवसर सृजना गरे पनि त्यससँगै भ्रामक सूचनाको प्रचार तथा पत्रकारिताको विश्वसनीयतामाथि चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्। वीरेन्द्रनगर नगरपालिकाको सहयोग तथा नेपाल प्रेस युनियन सुर्खेत शाखाको आयोजनामा डिजिटल मीडियाको अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका सरोकारवालाहरूले यस्तो बताएका हुन्। पत्रकार ललित बुढाले डिजिटल मीडियालाई समयको आवश्यकता र अवसरका रूपमा ग्रहण गर्नुपर्ने बताउँदै यसको प्रभावकारी व्यवस्थापनका लागि राज्यको स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल माध्यमलाई रोक्ने भन्दा पनि व्यवस्थित र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। पत्रकार मालती केसीले डिजिटल मीडियाको प्रभाव, चुनौती र सम्भावनाबारे व्यापक बहस आवश्यक रहेको बताउँदै यस विषयमालाई नीति निर्माण तहसम्म लैजानुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय समाचार समिति राष्ट्रस्व कर्णाली प्रदेशका प्रमुख सूरज सिंहले डिजिटल मीडियाको सदुपयोग भन्दा दुरूपयोग बढ़दै गएको भन्दै पत्रकारिताको आचार संहिताको पालनामा कमजोरी देखिएको प्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सूचना प्रभावमा विश्वसनीयता र तथ्यपरकलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। पत्रकार आकाश तारा बयकले पनि डिजिटल मीडियाको सही प्रयोग गर्न सकिए समाज रूपान्तरण, सूचनाको पहुँच र नागरिक सचेतनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। पत्रकार प्रकाश अधिकारीले पनि अबको युग सुहाउँदो पत्रकारिता आवश्यक रहेको भन्दै डिजिटल मीडियालाई अवसरका रूपमा लिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: यस्तै नागरिक समाजका प्रतिनिधिहरूले पनि डिजिटल मीडियाको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने तर त्यसको दुरूपयोग नियन्त्रणका लागि प्रभावकारी कानूनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको बताएका छन्। दलित महिला संघका अध्यक्ष खगिसरा ओलीले डिजिटल मीडियाले अवसरसँगै अनेक चुनौती पनि सृजना गरेको उल्लेख गर्दै यसको दुरूपयोग रोक्न राज्यले कानूनी व्यवस्था कड़ाईका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। यस्तै गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश तारूले डिजिटल मीडिया जस्तो समसामयिक विषयमा बहस शुरू हुनु सकारात्मक भएको बताउँदै अब यसलाई नीति निर्माण तहसम्म पुर्याएर आवश्यक पैरवी गर्नुपर्ने आवश्यक रहेको उनाउनु भएको छ। वरिष्ठ पत्रकार श्रीधर पौडेलले पछिल्लो समय पत्रकारिता विभिन्न चुनौतीबाट गुजरिरहेको उल्लेख गर्दै डिजिटल मीडियाको जिम्मेवार र व्यवहारिक प्रयोग मार्फत पत्रकारिताको विश्वसनीयता जोगाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त लगायतले पनि डिजिटल मीडियाको अवसर, चुनौती र यसको प्रभावकारी नियमनका विषयमा आफ्नो भनाइ राख्नु भएको थियो। कार्यक्रम नेपाल प्रेस युनियन सुर्खेत शाखाका अध्यक्ष मधुबन विष्टको अध्यक्षतामा सम्पन्न भएको हो।
5: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकिएको छ। पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ गरी करिब 75% प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालयका प्रमुख लीला बहादुर भण्डारीले पुल निर्माण स्वीकृत ढाँचा डिजाइन अनुसार भइरहेको उल्लेख गर्दै हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब 75% प्रगति भएको बताउनुभयो। प्राविधिक अध्ययन र डिजाइनका आधारमा 700 मिटरको पुल बनिरहेको भन्दै उहाँले यसमा स्थानीय जनताले थप 440 मिटर पुल निर्माण गर्न माग गरेको बताउनु भएको छ। राप्ती सोनारी गाउँपालिकामा 440 मिटर लामो पुल निर्माण भएको वडाध्यक्ष लवराज खरेलले बताउनु भएको छ। उहाँले विक्रम सम्वत 2074 बाढ़ीले खला, टेपरी, ढलैया लगायतका क्षेत्रमा क्षति पुर्याएपछि स्थानीयको जनजीवन कष्टकर भएको उल्लेख गर्दै नदीको दुवैतर्फ तटबन्ध भएपछि पूरा क्षेत्रमा पुल बन्नुपर्ने तर्क गर्नुभएको छ।
0: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
6: सूचना।
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
9: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
8: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
11: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
11: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 9855519960, 9841919336 र 9848289066।
12: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
12: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
13: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
12: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चर सम्मको उपचार तथा शल्यक्रियाको सेवा,
13: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
12: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
13: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
14: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाजुरा र हुम्ला जिल्लाका स्थानीय बीच लामपाडा च्याचौर र रानीखरको कुस्तीमा विवादलाई लिएर हुम्लाका स्थानीयमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने पाँचजना विरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लामा मुद्दा दर्ता भए लगत्तै जिल्ला प्रशासन कार्यालय हुम्लाले घटनाका आरोपित विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। कवाड़ीमा गाड़ीमा यात्रा गरी हुम्लातर्फ आउँदै गरेका यात्रुहरूलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने बाजुरा जिल्लाका पाँचजना स्थानीय विरूद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय बाजुरामा पठाइएको उहाँको भनाई छ। अभद्र व्यवहार मुद्दाका आरोपीहरूमा बाजुरा जिल्लाको हिमाली गाउँपालिका पाँच बस्ने 45 वर्षीय नरा गुरूङ, त्यही वडाका 35 वर्षीय विनोद बुढा, 35 वर्षीय दलबहादुर मल्ल, 45 वर्षीय चीन बहादुर मल्ल र 45 वर्षीय नरबहादुर गुरूङ रहेको प्रहरीले जनाएको छ।
15: भेरी खबरमा अब खेल खबर। कडा

0: नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताउनु भएको छ। प्रदेश सचिव केसेका अनुसार प्रतियोगितामा मोगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहने बताउनुभयो। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले 20,00,000 सहयोग गरेको छ।
1: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूह दोस्रो स्थानमा हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोली मध्ये एक बन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको हो। यस नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणबाटै समाप्त भएको छ। यस्तै नेपाली समयअनुसार अहिले बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रेलिया तथा डालास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीच खेल हुँदैछ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गयो अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति। प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय।
0: कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल। बाहिर जानुपर्ने बाध्यता हट्यो।
1: बाँकेको डुडुवा र राप्ती सुनारी जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको 75% काम सकियो। थप 440 मिटर पुल निर्माण गर्न स्थानीयको माग।
0: र कर्णाली क्रिकेट कप 2083 आजदेखि वीरनगरमा शुरू हुँदै फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश।
1: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
4: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
4: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
3: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 40
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
6: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
6: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या

0: र घुँडा मुन्डा फिरपात जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।

0: Extreme energy drink.
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
2: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्र साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिज, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु, भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्र नगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9840-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
6: एसई सक्यो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा।
1: सूचना
5: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत

जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको बराताल गाउँपालिका 8 हुटके स्थित ट्रक र स्कूटर ठोकिन जाँदा स्कूटर चालक गम्भीर घाइते भएका छन्। हिजो बिहान वीरेन्द्रनगरदेखि बडी चौरतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-2474 नम्बरको स्कूटरलाई विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश 02-001-0807 नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 21 का नवीन ओली घाइते भएका हुन्। घाइतेको काठमाडौँ बीएमबी हस्पिटलमा उपचार भइरहेको छ। ट्रक चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 बस्ने वर्ष 35 का खटक बहादुर साई प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 147 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 147 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। पैदलाटु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98-580-32-999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट त्यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर विजयनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: खुशीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना:
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
4: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सिग्रेट सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
7: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
6: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा फेडरिक एच गेजद्वारा लिखित पुस्तक रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपालको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकमा लेखकले नेपालको भूगोल, जातीय संरचना र राजनीतिक परिस्थितिको सन्दर्भमा राष्ट्रिय एकताका चुनौतीहरू र सम्भावनाहरूलाई उजागर गर्नुभएको छ। यो अंक अघिल्ला दुई अंकहरूको निरन्तरता हो। क्राइसिस एण्ड सिक्वेन्सेस इन पोलिटिकल डेभलपमेन्ट र नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट पुस्तकहरूको सन्दर्भलाई समेट्दै यो अंकमा हरि शर्मा फेडरिक गेजको किताब र क्षेत्रीयता तथा राष्ट्रिय एकताका विषयमा कुरा गर्दै हुनुहुन्छ। रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपालले क्षेत्रीय असन्तुलन, विकासको असमानता र राजनीतिक प्रतिनिधित्वमा रहेको विभाजनले कसरी राष्ट्रिय एकतालाई चुनौती दिन्छ भन्ने बारे विश्लेषण गर्छ। अब हरि शर्माबाट पुस्तकको चर्चा सुन्नुहोस्।
1: नमस्कार, आज म फेडरिक एच गेज लिखित रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल पुस्तकको बारेमा चर्चा गर्न गइरहेको छु। यो पुस्तक 1975 युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेसबाट प्रकाशित हो। फेडरिक गेज यो पुस्तक लेख्दाको बखतमा युनिभर्सिटी अफ नर्थ क्यारोलिनामा रहेको डेभिडसन कलेजमा पोलिटिकल साइन्स पढाउँथे। त्यसपछि यिनी न्यूयोर्कको विभिन्न युनिभर्सिटीहरूमा पढाए र अहिले हामी माझ छैनन्। यो मैले सन् 2000 आसपासमा सोशल साइन्स बाहाले यो पुस्तकलाई पुनर्मुद्रित गर्ने सन्दर्भमा लेखकको लेखकीय अधिकार सम्बन्धी प्रतिलिपि अधिकार युनिभर्सिटी पब्लिकेशन्सहरूसँग म र मेरा साथी दीपक थापाले कुरा गर्दाखेरि उनीसँग सम्पर्क भएको थियो। सोशल साइन्स बाहाले पब्लिस गरे लगत्तै उनको देहावसान भयो र 2006 नेपालको परिवर्तनपछि जब नेपालमा जात जाति भाषा भाषीको चेतनाको सन्दर्भमा उनीहरूको अधिकारका सन्दर्भमा कुरा जब उठ्न थाल्यो, नेपालको तराईका विषयमा मधेसका विषयमा चर्चा उठ्न थाल्यो र धेरैले नेपालको मधेस तराईका बारेमा के कस्ता अनुभवहरू छन् अध्ययनहरू छन् भन्ने खोजी गर्ने क्रममा ठूलो कमी भएको हामीले महसुस गर्यौं। त्यो बेलामा एउटै मात्रै मधेसको राजनीति अथवा नेपालको राष्ट्रिय एकताको सन्दर्भमा इन्टिग्रेसनको सन्दर्भमा एउटा मात्रै किताब थियो, त्यो हो फेडरिक गेजको रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल। त्यस मानेमा अहिले जुन किसिमबाट हामीले सहजताका साथमा फेडरलिजमलाई क्षेत्रीयतालाई लिन्छौं, यो किताब लेखिदाको बखतमा त्यो स्थिति थिएन। तर पनि यो किताबले जुन किसिमको दृष्टिकोण प्रस्तुत गरेका छ त्यसका बारेमा हामी चर्चा गर्नेछौं। त्यो मानेमा यो किताब पाइनियर हो, होइन? त्यसै गरी सोशल साइन्स बाले 2006 मधेसको सम्भावना र समस्याका बारेमा एउटा कन्फरेन्स गरेको थियो कि त्यही खालीपन महसुस गरेर। तर अहिले नन गभर्मेन्टल सेक्टरमा, गभर्मेन्टको सेक्टरमा नेपालको नयाँ संविधान आइसकेपछि मधेस नेपालको राजनीतिक चर्चाको र अध्ययनको ठूलो विषय बनेको छ र त्यस सम्बन्धी पुस्तकहरू छापिने सभा सेमिनारहरू हुनेछ। तर पनि त्यो कालखण्ड जब नेपालको राजनीतिमा पञ्चायती व्यवस्था हावी थियो, केन्द्रीकृत शासन व्यवस्था हावी थियो, राजा महेन्द्रको निरङ्कुश पञ्चायत व्यवस्था थियो जो चाहिँ निर्विकल्प भनिन्थ्यो, त्यो बेलामा एउटा विदेशी विद्वानले आएर यो किताबमा अध्ययन अनुसन्धान गरे। उनी फुलब्राइट स्कलरको रूपमा नेपाल आएका थिए र यो किताब छापियो र त्यति विस्तृत रूपमा वितरण हुन पाएन। हालाकि यो किताब युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट छापिएको भए पनि विकास पब्लिकेशनले इण्डियाबाट मुद्रण गरेर विस्तार गरेको थियो। पुस्तक पसलहरूमा पाइन्थ्यो, मलाई सम्झना छ 1978-79 म पुस्तक पसलहरू चार्दाखेरि यदा कदा लुकाएर विक्रेताहरूले दिने गरेको मलाई सम्झना छ। र आज फेरि मैले अघिल्लो एपिसोडहरूमा भने जस्तै राजनीतिक परिवर्तनका सन्दर्भमा, नेपालको राजनीतिक विकासक्रमका सन्दर्भमा हामी सबैको मानवीय चरित्र होला सायद नयाँ हुँदै गरेको कुराहरूमा बडा जोडतोडका साथ सहभागी हुने, कुरा गर्ने, चर्चा परिचर्चा गर्ने, तर विगतलाई बिर्सिँदै जाने हाम्रो छ। त्यही भएर मलाई कता कता के लाग्छ भने कि पञ्चायतकाल जो 30 वर्ष राजा महेन्द्रले सुरु गरे पश्चात 1960 बाट 1990 रह्यो, त्यो बेलाको राजनीतिक परिदृश्यहरू, त्यो बेलाको राजनीतिक व्यवस्थाले सिर्जना गरेका संस्थाहरू र त्यसको त्यसले सिर्जना गरेको अब बडी पोलिटिक्समा भएको प्याथोलोजिजहरूलाई बुझ्न जरुरी छ। र हामीले नयाँ कुरा आएपछि तत्कालै पुरानो कुरा बिर्सिदिन्छौ, र तर पुराना कुराहरूले, पुराना अनुभवहरूले, पुराना एक्सपेरिमेन्टहरूले, प्रयोगहरूले, चाहे त्यो राजनीतिक प्रयोग होस्, चाहे त्यो सामाजिक प्रयोग होस्, त्यसले हामीलाई छोइरहन्छ। यस मानेमा पनि नेपाललाई जुन पर्मनेन्ट पोलिटिकल क्राइसिस, निरन्तरमा नेपाली राजनीति र समाज संकट छ भन्ने जुन हामीले सार्वजनिक बहस सुन्छौं, त्यो सन्दर्भमा त्यस समयका पुस्तकहरू, त्यो समयका रिसर्चहरू, त्यस समयका अन्तर्वार्ताहरू, त्यो समयका मानिसहरूको जीवनीहरू पढ्न पनि उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। वर्तमान बुझ्नलाई विगत हेर्नै पर्ने हुन्छ, तर विगतमा अल्झिने होइन, त्यसबाट सिक्ने हो। त्यस मानेमा यो किताबमा पढौं, अब प्रवेश गरौं। यो मैले अघि भनिहाले कि 1970समा एक किसिमको 70को दशक, तर 70को शुरूआती दशक समयहरूमा बांगलादेशको वार, नयाँ मुलुक बनेको, राजनीतिक दृष्टिकोणमा राजा महेन्द्रको देहावसान पछि राजा वीरेन्द्रको उदयको समय, एउटा ट्रेडिसनल घर घरानामा दरबारीय शिक्षामा हुर्केको राजा महेन्द्र, र विश्वको चाहिँ उच्चतम राम्रा विश्वविद्यालयहरूमा पढेको राजा महेन्द्र, एक किसिमको राजनीतिक मोडर्नाइजेसन, आधुनिकरण हुन्छ र मूल भनेर, र त्यो बेलाको विश्व परिदृश्यमा पनि डेभलपमेन्ट, विकासको मन्त्र जुन आएको थियो कि राजनीतिका लागि, विकासका लागि राजनीति भन्ने किसिमको जुन किसिमको डिबेट थियो, त्यो सन्दर्भमा यो पुस्तक एउटा महत्वपूर्ण कन्ट्रिब्युसन हो कि यो पुस्तकले हामीलाई त्यो समय, त्यो परिवेशलाई बताउनलाई हेल्प गर्दछ। रिजनलिजम एन्ड नेशनल युनिटी, होइन, अब यो रिजनलिजम र नेशनल युनिटीलाई जोड्ने, एकातिर क्षेत्रीयवाद र राष्ट्रिय एकताको कुरा यो पुस्तकले किन उठान गर्यो भने कि मैले अघिल्लो दुईवटा एपिसोडमा ऋषिकेश शाहको पुस्तक र त्योभन्दा क्राइसिस एन्ड सिक्वेन्समा छलफल गर्दाखेरि कुनै पनि पोलिटिकल सिस्टमको डेभलपमेन्टको निम्ति, विकासको निम्ति एउटा युनिटीको, आइडेन्टिटी एज अ युनिटी, एउटा पहिचान चाहिन्छ। त्यो चाहिँ राज्यको पहिचान हुन्छ, समाजको पहिचान हुन्छ। केले समाजलाई बाँध्दछ भन्दाखेरि राजनीतिक संस्थाहरू चल्नको निम्ति, व्यवस्था चल्नको निम्ति केही हदसम्मको सामाजिक ऐक्यबद्धता, राजनीतिक ऐक्यबद्धता र टेरिटोरियल युनिटी पनि जरुरी पर्दछ भन्ने जुन क्राइसिस सिक्वेन्समा मैले कुरा गरेको छु, त्यो आधारमा त्यो समयको एउटा अध्येताहरूको, विचारकहरूको विचारमा युनिटी अफ नेपाल वाज अ भेरी इम्पोर्टेन्ट इलिमेन्ट टु एन्टर इन्टु इट। भन्नु खोजेको त नेपाललाई कसरी हेर्ने, के नेपालको राजनीतिक व्यवस्थाले, सामाजिक व्यवस्थाले, आर्थिक व्यवस्थाले नेपाल भनिएको र नेपालभित्र रहने जुन मानिस र शासकीय व्यवस्था छ त्यसमा ऐक्यबद्धता छ कि छैन, युनिटी छ कि छैन भनेर भन्छ। तर अब जमिनी रूपमा, धरातलीय रूपमा हेर्यो भने विविधता छ नेपाल। हामीले 4 जात 36 वर्णको फुलबारी, सायद अब पृथ्वीनारायण शाहले भनून् या जो कोहीले भनून्, नेपालको धरातलीय यथार्थता यहाँको बहुलता नै हो, विविधता नै हो। त्यो बहुलतालाई स्वीकार्न सक्ने हामीसँग राजनीतिक विश्वास र सांस्कृतिक ढाँचा छ कि छैन भन्दाखेरि नेपालको चुनौती सधैँभरि पोजिटिभली हेर्यो भने नेपालको विविधता नै यसको सबैभन्दा ठूलो स्ट्रेन्थ हो, होइन। तर विविधता यदि विखण्डतामा गयो, विखण्डन हुनेतिर गयो भने यसको चुनौती हो। यसकारण नेपालको पोलिटिकल क्राइसिस जहिले पनि नेपालको जात जाति भाषाभाषी क्षेत्रीयतालाई एक ठाउँमा लिएर आएर सहभागी मूलक तरिकाले पार्टिसिपेटरी तरिकाबाट डेमोक्रेटिक एक्सर्साइजहरूको मार्फत अभ्यासहरूका मार्फत एक ठाउँमा लान सकिन्छ कि सकिँदैन भन्ने कुरा चाहिँ सधैँभरि चुनौती रहेको। त्यही भएर यो सेभेन्टिजको टाइममा त्यो खालको एनालिसिस सोसल साइन्सको समाज विज्ञानको राजनीतिक शास्त्रको अध्ययनहरूमा थियो भने नेपाललाई नै दृष्टिकोणमा राखेर रा, नेपाललाई नै अध्ययनको विषय बनाएर गरिएको हुनाले पनि यो पुस्तक महत्वपूर्ण छ र म आग्रह गर्छु यो बजारमा पनि एभाइलेबल छ पढ्न। आफ्नो आफ्नो किसिमले विवेचना गरौं कि यो अहिले जुन नेपाली पोलिटिक्सको क्राइसिस हामी देखिरहन्छौं अहिले त्यस 62-63 को जनआन्दोलनपछि त हामीले हाम्रो संविधानमै संघीयता लिएर आयौं होइन। संघीयताको आधार के हो भने नेपालमा संघ बन्ने क्षेत्रीय आधारहरू छ कि छैन, जियोग्राफिक आधार, सांस्कृतिक आधार, अब आर्थिक आधारहरू के छन् त, नेपालका भूभागलाई के को आधारमा गर्छ। हालाकि हुन सुरुमा त पञ्चायत समयमा पनि राजा वीरेन्द्रको पछिल्लो कार्यकालमा हामीले नेपाललाई 5 विकास क्षेत्रमा बाँडेर डेभलपमेन्टल ए पोलिटिकल थियो, डेभलपमेन्ट पोलिटिक्स हो भन्ने र पोलिटिक्स बिना अथवा राजनीति बिना डेभलपमेन्ट सम्भव छैन भन्दा भन्दै पनि नेपालमा के आर्ग्यू गरियो अथवा चाहिँ के भनियो भने कि पोलिटिक्स चाहिँ के अरे डेभलपमेन्ट चाहिँ विकास चाहिँ गैर राजनीतिक प्रक्रिया हो भनियो। तर पनि मान्छेको चेतना, मान्छेको सहभागिताको आकांक्षा, मान्छेले आफ्नो डेस्टिनी अथवा भविष्य निर्माण गर्न समाजले, समुदायले, क्षेत्रले गर्न त्यो चाहना चाहिँ बडा डिप भित्र छ। त्यसको टेन्सन छ, मेरो जात, मेरो समुदाय एकातिर छ भने मेरो क्षेत्र भन्ने पनि छ। धेरै वर्षसम्म हामी तपाईँहरूले सुनेकै हो कि कर्णालीको पुल नबन्दासम्म कर्णाली पारिका ती प्रदेशहरू त्यो होल भूभाग नै नेपालसँग जोडिन सकेको थिएन, नेपालको एउटा ठाउँबाट अर्को ठाउँमा जानलाई भारत भएर जानुपर्छ भनेर हामीले आफ्नो स्कूल कलेजहरूमा पढ्दाखेरि गर्यौं भन्दा एकताको सन्दर्भमा सबैभन्दा पहिलो भूमिका चाहिँ युनिटीको हुन्छ, आइडेन्टिटीको हुन्छ, हामी को हौं, जोडिएका छौं कि छैनौं, त्यो क्राइसिस एन्ड सिक्वेन्समा मैले पहिला पनि गरेको छु। त्यसले गर्दा यो पुस्तकले, फ्रेडरिक गेजले त्यो क्राइसिस एन्ड सिक्वेन्सको जुन स्टेप्सहरू छ त्यसलाई फुल्ली अपरेसनलाइज गरेर त पूर्ण प्रयोग त गरेका छैनन्, तर उनले यो पुस्तकको इन्ट्रोडक्सनमा यो आइडिया अफ इन्टिग्रेसन कहाँबाट आयो भन्दाखेरि क्राइसिस एन्ड सिक्वेन्स एन्ड डेभलपमेन्टको एकजना 6 राइटर मध्ये एकजना माइरन वाइनरलाई नेशनल इन्टिग्रेसन भनेको के हो त, राष्ट्रिय एकीकरण भनेको के हो त भन्दा के भन्छ भने जमिन र मानिस बसोबास गर्नेका बीचमा पनि तादम्यता हुनु पर्यो, भूमिसँग जोडिएको हुनु पर्यो, भूमिमा विभिन्न किसिमका मानिसहरू बित्छन् त्यसको बीचमा एकात्मकता अथवा सम्बन्ध हुनु पर्यो, त्यसपछि शासक र शासितका बीचमा इन्टिग्रेसन हुनु पर्यो, एकात्मकता हुनु पर्यो भनेर उसले इन्टिग्रेसनको पर्सपेक्टिभबाट त्यही माइरन वाइनर जो चाहिँ सोसल साइन्स रिसर्च काउन्सिलको फर्स्ट कम्पेरिटिभ स्टडिज प्रोग्रामको काम गर्ने हुनुहुन्थ्यो, जो माइरन वाइनरले नेपाल लगायत दक्षिण एसियाको बसोबास बसाइसराईमा माइग्रेसनमा र उहाँको एउटा कन्सेप्ट सन अफ द सोइल आसामको बारेमा स्टडी गरेको छ, यो माइरन वाइनरको फ्रेमवर्कलाई उसले डिफाइन गर्नलाई यो पुस्तकमा नेशनल इन्टिग्रेसन भनेकै के हो, इन्टिग्रेसनको डेफिनेसन के हो भन्ने कुरा चाहिँ माइरन वाइनरलाई लिएछ। सो स्कलरसिप भनौँ अथवा यो यो यो ज्ञानको सम्बन्ध विभिन्न अध्ययन अनुसन्धान र त्यस बेलामा काम गर्ने अध्येताहरूको बीचमा पनि छ, त्यो बुझ्नलाई पनि कहाँबाट यो सैद्धान्तिक धरातल आएको छ। हालाकि आधुनिक हाम्रो तेस्रो विश्वमा नेपाल जस्तो विकासशील राष्ट्रहरूमा सबैभन्दा ठूलो पोलिटिक राजनीतिक स्थायित्वको चुनौती भनेकै राष्ट्रिय एकता हो भनेर भनियो, किनभने कि राष्ट्रिय एकता भनेर हामीले चाहिँ जात जाति भाषाभाषी क्लेम काउन्टर क्लेम जुन छ त्यसलाई देख्यौं, होइन, इन्टिग्रेसनको पर्सपेक्टिभ के हो भने शासन र शासितको बीचमा, शासक र शासितको बीचमा पनि बाँध्ने सूत्र के हो त, कसरी त्यो अपनत्व आफ्नो बीचमा आउँछ भन्ने छ। त्यस मानेमा यो पुस्तकमा 10 च्याप्टर छन्, त्यो 10 च्याप्टरमा पहिलो 2 च्याप्टर चाहिँ हाम्रो नेपालको तराई के हो, मधेस के हो, आज भोलि अब मधेस भन्ने सिस्टम भन्ने हाम्रो भाषा भाषीमा आएको छ, यसको चाहिँ भाषिक चरित्र कस्तो छ, यसको जातीय, हाम्रो नेपाल त जात जातिको देश हो, जातमा पनि कास्ट सिस्टम, हिन्दू कास्ट सिस्टम भएको हुनाले कास्ट सिस्टम के छ, अनि नर्दर्न इन्डिया हाम्रो ओपन बोर्डर छ, त्यहाँ बीचमा तराईका मानिसहरूको सम्बन्ध कस्तो छ, र त्यसमा एउटा महत्वपूर्ण पक्ष चाहिँ उनले एउटा कन्सेप्ट युज गर्छन् कि नेपालाइजेसन। नेपालाइजेसन भनेको एउटा पहाड़मा हामीले हेर्यौं भने पनि विभिन्न जात जाति भाषा भाषी छन्, तर पहाड़मा पनि एउटा नेपाल बन्ने प्रक्रिया शुरू हुन्छ, त्यो केबाट भने भाषाबाट होइन, विभिन्न किसिमको राजकीय चाहिँ तपाईँको कर्मकाण्डहरूबाट होइन, एडमिनिस्ट्रेटिभ प्रोसेसहरूबाट नेपालाइजेसन भने नेपाल बन्ने क्रम शुरू हुन्छ। तर लेखक के भन्छन् र पछिल्लो अध्ययनहरू पनि के छ, त्यो नेपाल बन्ने क्रम चाहिँ तराईलाई अर्गेलो राखेर अलिक पर राखेर गर्ने गरिएको छ। नेपाली हुनु भनेको टोपी लाउनु, दौरा सुरुवाल लाउनु, नेपाली भाषा बोल्नु भनेर जुन भनिन्छ त्यसले तराईलाई इन्कर्पोरेट गर्न सकेन। तर तराईको अथवा मधेसको चाहिँ जुन अब यो किताबमा तराई भन्ने शब्द छ, मधेस छैन, त्यही भएर तराई र मधेसलाई म इन्टरचेन्जेबली युज गरिरहेको छु, यसको राजनीतिक संवेदनशीलता छ त्यो मैले बुझेको छु। तर त्यो हुँदाहुँदै पनि कसरी नेपालाइजेसनको प्रोसेस अथवा नेपाल बन्ने प्रोसेस, एडमिनिस्ट्रेटिभ लिङ्ग्विस्टिक कल्चरल जुन फर्मेसन्सहरू बन्यो त्यो तराईमा पुग्यो कि पुगेन, मधेसमा पुग्यो कि पुगेन भन्दाखेरि यो किताबले 1970s मध्यसम्म त्यो पुगेको छैन। तर के छ भने तराईमा पनि पहाड़मा पनि एलिट सिस्टम त थियो, शासन अथवा पढे लेखेका मानिस अथवा त्यो सत्ता र साधनप्रति पहुँच भएका मानिसहरू थियो। त्यसमा के थियो त भन्दा तराईमा त अलिक बढी साधन थियो, राजकीय साधन सत्ता चाहिँ माथि थियो, तर एग्रिकल्चर ल्यान्ड, फरेस्ट्री, वन, व्यापारको नाकाहरू सबै तराईमा भएको हुनाले तराईमा पनि केही एलिट्सहरू थिए, तर के थियो भने त्यो पहाड़ी एलिटसँग हामीले मिक्सअप भएको, घुलमिल भएको, इन्टिग्रेट भएको देख्दैनौँ, किनभने बिहाबारी भएको छैन पहाड़को एलिट र मधेसको, आजभोलि अलिअलि होला कतै कतै, तर यो पुस्तक लेख्दा र संख्यामा हेर्यो भने पहाड़ी र मधेसीको बीचको बिहा बारी आदान प्रदान धेरै कम थियो। तर के थियो भने डेभलपमेन्टको प्रोसेसमा पहाड़हरूमा धेरै मधेसका टिचरहरू, भारतबाट आएका टिचरहरू, अब यहाँ डिस्टिङसन गर्नुपर्ने हुन्छ, मधेसकै मानिसहरू पढाउन पहाड़मा कति गए पछि गए, तर शुरू शुरूमा त तपाईँको इण्डियाबाट आएको भारतीय टिचरहरू नै जाने गरेको थियो, तर अब भारतीय टिचरलाई पनि पहाड़को मान्छेले मधेसी टिचर भन्ने होइन देशी टिचर भन्ने थियो, त्यो डिस्टिङसन, ल्याङ्ग्वेजको डिस्टिङसन त्यो बिस्तारै समयअनुसार चाहिँ परिभाषित हुँदै गएको हामी पाउँछौ। त्यसपछि सेकेन्ड च्याप्टरमा तपाईँको इकोनोमी अफ तराईको बारेमा कुरा गरेका छन् र इण्डियाको तराईको इन्डस्ट्रियल डेभलपमेन्ट, इण्डियाको चाहिँ त्यो डेभलपमेन्ट, रेलवे पटरीहरूको बारेमा, जंगलको चाहिँ कटानी फडानीको बारेमा हामीले कुरा सुक्छौं। तर पनि के छ भने इण्डिया चाहिँ त्यो बेलाको ठूलो इकोनोमिक, हाम्रो निम्ति ठूलो इकोनोमिक पावर भएको हुनाले इकोनोमिक डोमिनेसन चाहिँ तराईमा चाहिँ इण्डियाकै देखिन्छ। करेन्सी पनि धेरै पछि आएर चाहिँ नेपाली करेन्सीहरू, इण्डियन करेन्सी नचल्ने भनियो, तर यो पुस्तक लेख्दासम्म चाहिँ अहिले पनि हामीलाई थाहा छ फ्रिली इण्डियन करेन्सी नेपालमा चलिराखेकै हामी पाउँछौ। अब बोर्डर पनि 10 गजा छ होइन, ब्लर बोर्डर छ, त्यसले गर्दाखेरि नेपालको नेसनल युनिटीका इन्टिग्रेसनका सन्दर्भमा इण्डियालाई कसरी हेर्ने, बोर्डरलाई कसरी हेर्ने, बोर्डरमा बस्ने मानिसहरूको चाहिँ एलिजियन्सलाई अथवा उनीहरूको चाहिँ अपनत्वलाई हामी कसरी हेर्ने भन्ने कुरा चाहिँ यो किताबले प्लेन सिम्पल ल्याङ्ग्वेजमा कुनै कम्प्लिकेटेड थ्योरी प्रयोग नगरिकन इम्पेरिकल एभिडेन्सको आधारमा, त्यहाँ वस्तुगत एभिडेन्सको आधारमा कुरा गरेको छ। र अर्को चाहिँ च्याप्टर 4 च्याप्टर 10 चाहिँ त्यहाँको इन्टर्नल डाइनामिक्सहरू, माइग्रेसनको प्रोसेसलाई लेख्छ। च्याप्टर 4 चाहिँ तपाईँको माइग्रेसन इन्टु तराई पहाड़बाट भयो, र हामीले के भन्छौँ पहाड़बाट मात्रै मधेसको तहमा माइग्रेसन भयो भन्छौँ, होइन, इण्डियाबाट पनि ओपन बोर्डर भएको हुनाले जब नेपालमा अपर्च्युनिटिजहरू खुल्न थाल्यो तलबाट पनि भएको छ। यस सन्दर्भमा चाहिँ त्यसपछि जहिले पनि अहिले पनि कन्टेन्सस छ, चाहे त्यो हर्क गुरुङको बसाई सराईको रिपोर्ट हो, चाहे त्यो धनपति उपाध्यायको 46 सालपछिको चाहिँ सिटिजनसिप सम्बन्धी रिपोर्ट होस्, धेरै सिटिजनसिप सम्बन्धी, नागरिकता सम्बन्धी अध्ययन अनुसन्धान र बसाई सराईको अनुसन्धानहरूमा तराई एउटा महत्वपूर्ण चाहिँ एउटा ठाउँ हाम्रो निम्ति भएको छ, एउटा कन्टेन्सस विवादको ठाउँ पनि भएको छ, त्यहाँ के भइरहेको छ भन्ने छ। र यो किताबले यो च्याप्टरमा भोलि आउन सक्ने सम्भाव्य तनावका कुराहरूलाई पनि उसले उजागर गरेको छ। जस्तो नेपालको सिटिजनसिपको बारेमा भिन्दै एउटा च्याप्टर छ, अहिलेसम्म हामीले तराईमा सिटिजनसिपको वितरणलाई लिएर त्यहाँ भएका कुराहरूलाई लिएर जुन किसिमको शंका उपशंकाहरू हामी उठाइरहन्छौं, यसले त्यो बेलामा के थियो, कस्ता कस्ता किसिमका पोलिसिजहरू थियो, कन्ट्रोभर्सी जुन सिटिजनसिपमा विवाद छ डुएल सिटिजनसिपलाई लिएर, बिहाको बिहाबारीबाट हुने सिटिजनसिपको सम्बन्धहरूलाई यसले उजागर गरेको छ। अर्को महत्वपूर्ण पक्ष चाहिँ पोलिटिक्स अफ ल्याङ्ग्वेज भनेर च्याप्टर छमा उनले कुरा गर्छन्, जो अहिलेसम्म पनि तराईमा लिङ्क ल्याङ्ग्वेज के हुने, पछिल्लो समयमा हामीले संविधान बन्ने सम्बन्ध देख्यौं कि 20 जिल्लामा हिन्दी लिङ्क ल्याङ्ग्वेज हुनुपर्छ, र भाषाको चाहिँ 7 सालदेखि नै हामी तराईमा हिन्दीको प्रभाव हामी देख्छौं। त्यसमा चाहिँ नेपालभित्रकै विभिन्न जात जातिहरूले होइन, मैथिली हुनुपर्छ भने, भोजपुरी हुनुपर्छ भने, हाम्रो बीचको विविधतालाई कनेक्ट गर्ने चाहिँ एउटा लिङ्गुवा फ्रान्का चाहिँ हिन्दी हुनुपर्छ भने, त्यसले पनि जुन किसिमको चुनौती, आइडेन्टिटीको चुनौती हामीलाई देख्छ। नेपालको नेपाली ल्याङ्ग्वेज हुने हो एउटा एउटा युनिटरी सिस्टमको हो कि, नेपाल बहुभाषिक बहुसांस्कृतिक हुगो भन्नलाई जुन किसिमको हाम्रो यात्रा भएको छ त्यसलाई पनि बुझ्नलाई यसले हामीलाई मद्दत दिन्छ। अब यो किताबको 7 च्याप्टरले चाहिँ त्यो क्राइसिस इन सिक्वेन्समा कम्युनिकेसनको जुन कुरा गरेको छ, राजनीतिक व्यवस्थाले आफ्नो जनतासँग, समुदायसँग, वर्गसँग कस्तो किसिमको कम्युनिकेट गर्छ भन्दाखेरि, पञ्चायत कालमा त्यो समयमा राज्यले तराईसँग कस्तो किसिमको प्रेसको पोलिसी थियो, कस्तो किसिमको कम्युनिकेसन गर्थ्यो भन्ने कुरा चाहिँ त्यसले बताउँछ। अब यो चाहिँ के छ भने त्यो बेलामा त पञ्चायत सिस्टम थियो, पुस्तक लेख्दाखेरि त त्यो पञ्चायत सिस्टममा चाहिँ गाउँ पञ्चायत, अञ्चल पञ्चायत, जिल्ला पञ्चायत, गाउँ घरको राष्ट्रिय अभियान, त्यो पोलिटिकल डाइनामिक्स कस्तो थियो भनेर पनि देखाउँछ। को थिए त होइन, अब हुने खाने मान्छे नै प्रधान पञ्च हुन्थ्यो होइन, पञ्चायत व्यवस्थामा प्रधान पञ्च भएपछि टोपी लाउनु पर्ने हुन्थ्यो, मधेसको मान्छेले गर्मीमा टोपी लाउने कि लाउने, दौरा सुरुवाल लाउने कि नलाउने, त्यो किसिमको जुन चाहिँ सामान्य दिनानुदिनको टेन्सनहरू थियो आइडेन्टिटीलाई लिएर, त्यो पनि हामीले राम्रोसँग देख्छौँ। तर के हो भने तराईमा भएको जनसंख्याको अनुपातमा, पहाड़मा त निश्चय पनि अलिकता बढ़ी नै जनसंख्या हो, तर जनघनत्व चाहिँ तराईमा बढ़ी भएको हुनाले एडमिनिस्ट्रेटिभ युनिटहरू पनि तराईमा निकै बढ़ी बनेको हामी देख्छौ। त्यसले गर्दाखेरि पपुलेशनको पोलिटिक्स, कल्चरल पोलिटिक्स कसरी अनफोल्ड भएको थियो त्यो बेलामा भन्ने पनि यो पुस्तकले राम्रोसँग चर्चा गरेको छ। त्यसपछि एउटा महत्वपूर्ण पक्ष के छ भने 3-4 चाहिँ तराईमा चाहिँ अपोजिसन पोलिटिक्स, जो हामीले लोकराज बरालको किताबको अपोजिसन पोलिटिक्समा कुरा गर्यौं, अपोजिसन पोलिटिक्सको रिफ्लेक्स हुन्छ, किनभने यो कालखण्डमा जुन बेला यो किताब लेखियो, नेपालको पोलिटिकल सिस्टम, राजनीतिक व्यवस्थालाई लिएर यसको वैधानिकतामा ठूलो प्रश्न थियो, किनभने 1960 राजा महेन्द्रले जब रोयल कु गरेर चाहिँ निर्दलीय निर्विकल्प पञ्चायती व्यवस्था कोट अनकोट चाहिँ लागू गरे, त्यसको अपोजिसन चाहिँ धेरै जसो तराईबाट पनि आएको थियो, किनभने नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरूको बेस चाहिँ तराईमा पनि त्यतिकै बलियो थियो, र अपोजिसन पार्टीहरू इण्डियामा गएर चाहिँ निर्वाचनमा बसेको हुनाले तराई मार्फत कुनै त्यो भूभाग मार्फत उनीहरूको एक्टिभिटिजहरू हुने हुनाले उनीहरूले तराईलाई अपोजिसन पार्टीजहरूको एउटा बेसको रूपमा हेरेको थियो, र अपोजिसन पार्टीहरूलाई त्यो बेला सिधै त प्रत्यक्ष होइन अप्रत्यक्ष रूपमा भारतले शरण दिएको हुनाले भारतको सपोर्ट पनि थियो भन्ने हुनाले तराईमा भारतको भूमिका भन्ने बारेमा अहिलेसम्म पनि हामी घुमाई फिराई कुरा किन गरिरहन्छौं भने कि तराईमा त एक पिपल अफ इण्डियन ओरिजिन छ भन्ने हाम्रो दिमागमा बसेको छ, तराईकोमा जुन किसिमको राजनीतिक गतिविधि हो त्यसमा इण्डिया अछुतो रहँदैन भन्ने छ। यो पुस्तकले त्यो विषयहरूलाई पनि कता कता राम्रैसँग उठान गरेका छ। र महत्वपूर्ण पक्ष के छ भने ती तराईमा भूमियोग्य जमिन प्रशस्त भएको हुनाले त्यहाँको सामाजिक व्यवस्थामा सामन्त वर्चस्वशाली त्यहीको समुदायदेखि लिएर पहाड़ी समुदायको जग्गामा वीरताका कारण विभिन्न कारण जुन पहुँच्थ्यो भूमि सुधार जस्तो चाहिँ कार्यक्रमहरू लागू गर्दा कस्तो किसिमको चाहिँ प्रतिरोध विरोधहरू आयो भन्ने गर्दा नेपालको राजनीतिमा कुनै पोलिसी प्रोग्राम्सहरू इम्प्लिमेन्ट हुनलाई के छ यो समग्र कुराहरूलाई जोड्ने बित्तिकै नेपालको चाहिँ राष्ट्रिय एकीकरणको सन्दर्भमा वास्तविक एकीकरणको सन्दर्भमा सामाजिक एकीकरणको सन्दर्भमा राजनैतिक एकीकरणको सन्दर्भमा युनिटीको सन्दर्भमा आर्थिक एकीकरणको सन्दर्भमा तराईको महत्वपूर्ण भूमिका देखिन्छ किनभने ठूलो भूभाग त्यहाँ छ त्यो हिस्टोरिकली ऐतिहासिक रूपमै पनि विभेद परिएको पारिएको जुन भनिन्छ बेला बेलामा त्यो किताबले त्यो कुराहरूलाई इम्पेरिकली प्रुफ गर्छ कि के केमा विभेद छ भन्ने कुराहरूमा र कस्तो किसिमको ट्रेन्ड आउँदैछ र मलाई बडा अचम्म के लाग्यो भने 75 छापियो ठूलो राजनीतिक परिवर्तन हाम्रो 46 भयो त्यो बेलासम्म तराईका प्रमुख राजनीतिक पात्रहरूमा गजेन्द्र नारायण सिंहहरूदेखि लिएर अरू त्यसमध्ये नेपाली कंग्रेसको प्रमुख नेताहरू गिरिजा प्रसाद कोइरालादेखि लिएर तराईमा नेपाली कंग्रेसले निकै राम्रो उपलब्धि हासिल गरेका थियो त्यो बेलामा म आफै पनि विभिन्न समयमा इन्टरेक्सन गर्ने मौकामा एउटा लेभलमा नेपाली राजनीतिको महत्वपूर्ण परिवर्तनमा तराईको जनताको ठूलो भूमिका होइन तर त्यो अनुसारको चाहिँ तपाईँको राजनीतिक व्यवस्थाप्रति अपनत्व कम भएको देखियो किनभने उनीहरूमा कता कता साइकोलोजिकल ब्यारियर्स थियो नेपाली स्टेटले नेपाली राज्यले कहिले पनि तराईलाई आफूभित्रको सम्झेको थिएन बेसिकली पहाड़को हिल एलिटहरू होइन मलाई कहिलेकाहीँ दुविधा हुन्थ्यो कि म जब जीपी कोइराला काम गरिरहन्थे उहाँको सारा जीवन तराईमा थियो उहाँ पहाड़को मान्छे हुँदै होइन होइन जन्मेदेखि बनारसमा हुर्किनुभयो यो गर्नुभयो तर नेपाली स्टेटको सन्दर्भमा उहाँहरू दुविधामा हुनुहुन्थ्यो तराई को बारेमा एउटा स्पष्टता त थियो तर के भने सारा समग्र राजनीतिक व्यवस्था र चिन्तन चाहिँ तराईको पक्षमा त्यति थिएन त्यही भएर 62-63 जनआन्दोलनपछि जब क्षेत्रीय आन्दोलनहरू मुखरित भएर आयो र नेपालमा संघीयताको पक्षमा जब कुराहरू उठ्न थाले यो कन्ट्राडिक्सन्सहरू यो किताबले देखाएको विरोधाभासहरू एकीकरणको समस्या लास्ट 10 चाहिँ 10 चाहिँ द प्रब्लम अफ नेसनल इन्टिग्रेसन जुन भनेर उसले प्रब्लमहरू आउटलाइन गरेको छ कि प्रतिनिधित्वको प्रश्न रिसोर्सेसको प्रश्न सांस्कृतिक बहिष्करणको प्रश्नहरू एउटा राम्रो सोसल साइन्टिस्टले त्यो पस्किनु भएको छ हामीलाई यो किताबमा दिएका छन् फ्रेडरिक केसले र त्यसैको पुनरावृत्ति हुँदाखेरि होइन यो मान्छे कस्तो भविष्य हेरेछ भन्ने लाग्छ तर होइन सही विश्लेषण भयो भने समाजलाई हेर्न सकिन्छ भन्ने यो पुस्तक चाहिँ एउटा राम्रो उदाहरण हो जब यो पुनर्मुद्रण भयो यसका बारेमा चर्चाहरू भए अबको समयमा हामीसँग तराईका बारेमा लेखिएका किताबहरू होइन विभिन्न क्षेत्रीय पर्सपेक्टिभबाट लेखिएका छ र यो किताबलाई पढ्न किन जरुरी छ फेरि पनि भने कि हामी संघीयताको यात्रामा छौं संघीयताको यात्रा त्यति सजिलो छैन र त्यसैको पुनरावृत्ति हुँदाखेरि होइन यो मान्छे कस्तो भविष्य हेरेछ भन्ने लाग्छ तर होइन सही विश्लेषण भयो भने समाजलाई हेर्न सकिन्छ भन्ने यो पुस्तक चाहिँ एउटा राम्रो उदाहरण हो जब यो पुनर्मुद्रण

0: यसको ऐतिहासिकता बुझ्न जरूरी छ। हालाकि यो किताबले संघीयता भनेर भन्दैन कहीँ पनि, तर पनि के छ भने रिजनलिजम अथवा क्षेत्रीयताको आधार के छ, त्यसलाई कसरी सन्तुलन गर्नुपर्ने हो भन्ने कुरामा प्रिस्क्रिप्सन होइन के भन्छ तपाईँको डायग्नोसिसबाट हामीलाई बताउन हेल्प गर्छ। धन्यवाद।
1: किताब चर्चा पडकास्टमा भर्खर तपाईँले फेडरिक एच गेजद्वारा लिखित रिजनलिजम एण्ड नेशनल युनिटी इन नेपाल पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले नेपालको क्षेत्रीयता र राष्ट्रिय एकताको विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। पडकास्टको यो अंक कस्तो लाग्यो? तपाईँको माया र समर्थनले किताब चर्चा पडकास्टले 2500 अंकसम्म यात्रा गर्न सफल भएको छ। सुनेर, लाइक गरेर र सब्स्क्राइब गरेर हामीलाई अझै अगाडि बढ्न हौसला दिनुहोला। तपाईँको प्रतिक्रिया र सुझावका लागि हामीलाई kitabcharcha@gmail.com लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, युट्युब र अन्य पडकास्ट प्लेटफर्महरूमा पनि उपलब्ध छ। आउँदो अंकहरूमा पनि भेटिरहौं। किताब चर्चा पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़क रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो, र फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो ढुंगेश्वर दुल्लु दाँडीबारी हुँदै कालीकोटको ब्याउली पालतरी सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरोकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको सुपकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो ढुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहमति सहकार्य गर्ने सहमति भएको हो। कालीकोटको सुपकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनुभयो। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको उहाँको भनाइ रहेको छ। सड़कले पूर्णता पाएमा कालीकोटको सुपकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने भएको छ। कर्णालीको हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। दक्ष चिकित्सक सहितको विशेषज्ञ टीमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच पनि शल्यक्रिया सफलतापूर्वक भएको हो। कार्यालयका प्रमुख एवं विशेषज्ञ चिकित्सक डाक्टर

0: उमाकान्त तिवारीले जुम्ल्या शिशु रहेको गर्भावस्था जन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरेको बताउनुभयो। आमाको उच्च रक्तचाप पनि अनि प्रसूतिको दोस्रो चरण शिशुको उल्टो प्रस्तुति भएको अवस्थामा जोखिमपूर्ण अवस्थामा पनि जिल्लामा शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाका केस पनि सफलतापूर्वक नै सम्पन्न भएको डाक्टर तिवारीले बताउनु भएको छ। जबरजस्तीकरणीय उद्योगमा मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका पाँचका डाँडा सल्यका 34 वर्षीय भूपबहादुर कामी रहेको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 साल असोज 12 गतेको फैसलाले उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। त्यसैता फरार रहेका उनी करिब 20 महिनापछि पक्राउ परेका हुन्। फरार प्रतिवादीको खोजी गर्ने क्रममा गोप्य सूचनाका आधारमा इलाका प्रहरीकारलाई लुहाम र जिल्ला प्रहरीकारले सल्यानबाट खटेको संयुक्त टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। र फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डसम्म एलको विजेता भन्दै नकआउटमा प्रवेश गरेको छ। इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले हराएको हो। त्यही समयमा अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 हराएको थियो भने समूहको दोस्रो स्थान हासिल गरी नकआउट श्रेणीमा स्थान बनाएको छ। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहेर रहने टोली मध्ये एक भन्दै अन्तिम 32 प्रवेश गरेको छ। यससँगै नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समोचरणबाट समाप्त भएको छ। यस्तै अहिले अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीच खेल भइरहेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सत्रमा पनि प्रदीप नेवालीजी लगायतका मान राजनीतिज्ञहरूले नेताहरूले पनि एउटा प्रश्नवाचक चिन्ह चाहिँ खडा गर्नुभएको थियो। त्यस आधारमा समग्रमा यसलाई राम्रो नै मानौ सुरुवातीमा।
4: हजुर, समग्रमा महाधिवेशन गर्नु नै आफैमा ठूलो कुरो, महत्वपूर्ण कुरा भयो। र अब यो व्यवस्थापनको कुरोमा अलिकति कुरा गरौँ। जस्तो नयाँ हामी अरूभन्दा फरक हौ भन्ने पार्टीको महाधिवेशन चाहिँ 3 दिनको सट्टा झन्डै दोब्बरले लम्बियो। अब यो व्यवस्थापनको कुरालाई हेर्दाखेरि चाहिँ अब यो स्वाभाविक हो, अथवा यो पहिलो भएर चाहिँ उसले राम्रो गर्न सकेन, वा पुराना जस्तै चाहिँ रहेछ नि नयाँ पार्टी भन्ने अरूको भनाइ नै यो पनि ठिक हो।
3: अब यसलाई दुई ढंगले हेर्नुपर्छ। एउटा आलोचनात्मक ढंगबाट पनि हेर्नुपर्छ। हजुरले भने जस्तै अरूलाई क्रिटिसाइज गर्दै गर्दा, आलोचना गर्दै गर्दा त्यो ठाउँमा गएर उभिसकेपछि त्यसको निरूपण गर्न, कार्यान्वयन गर्न कति गाह्रो हुने रहेछ भन्ने कुरा देखाएको पनि मान्न सकिन्छ एउटा। अर्को अरू चाहिँ 70 वर्षका हुन्, यो भर्खर बामेसार देश 4 वर्ष पुगेर 5 वर्षमा प्रवेश गर्यो। राजनीतिक सांगठनिक अनुभव त यिनीहरूको विभिन्न पार्टीबाट आए पनि त्यस्तो चाहिँ ठूलो पोस्टमा भएर होइन सञ्चालन गरेर आएकाहरू त कोही पनि होइनन् एउटा। अर्को चाहिँ के देखियो भने पार्टी ठूलो बनाउनका लागि जसरी विभिन्न पार्टीहरूमा रहेका मानिसहरूलाई उहाँहरूले स्वार्थ चाहिँ बस पुगेका मानिसहरूलाई उहाँहरूले छानबिन नगरिकन, हुन त समय पनि रहेन, उहाँले पार्टीमा जसरी भित्र्याउनु भयो नि र एउटा हिजो 21 जना अथवा जुन किसिमको कार्य समिति थियो त्यो कार्य समिति हुँदै गर्दाखेरि हामी जसरी स्मार्ट छौ भन्ने थियो नि त्यो स्मार्टनेस सबैमा चाहिँ थिएन भन्ने कुरालाई उहाँहरूले पहिल्यै बुझ्न सक्नु पर्थ्यो कि 10 जना अथवा 20 जना 25 जना डिजिटलाइज एउटा चाहिँ भनौँ न प्लेटफर्ममा चल्न सक्ने हुँदैन सबै चाहिँ त्यो फर्ममा चल्छन् पनि होइन उहाँहरू हिजो होला निस्वार्थ हिसाबले चाहिँ राजनीतिमा लाग्नुभयो होला तर अहिले जोडिन आएका मान्छेहरूको त्यो होइन नि त के हो त भन्दाखेरि कि चाहिँ त अरू पार्टीमा उहाँ निकै अगाएर अब त्यहाँ थप्ने ठाउँ छैन किन भन्दा अडाडु पनि अब हामीलाई दिँदैनन् भन्ने हिसाबले चाहिँ नयाँ ठाउँ खोजी गर्न जानुभएको हो ढाडिएर जानुभएको हो कि अर्को चाहिँ अवसरै नपाएर टाक्सिएकाहरू पनि जानुभएको हो त्यस्ताको बाहुल्यता बढी भएको कारणले गर्दाखेरि र संगठन के हो संगठनमा के कुराहरू हुनुपर्छ कसरी बोलिनुपर्छ व्यवहार कसरी गर्नुपर्छ भन्ने कुराको जानकारी समेत नभएका मान्छेहरूलाई सभासद बनाएर उहाँले पुरस्कृत गरिसकेपछि सबैलाई लाग्यो कि पुरस्कृत हुने अवसर यही हो त्यस कारण अहिले जे बोल्न पनि पाइन्छ जे गर्न पनि पाइन्छ भन्ने किसिमको चाहिँ भएको हुनाले उहाँहरूलाई म्यानेज गर्न चाहिँ गाह्रो भएको उहाँहरूले आफूलाई हेर्नुभयो ग्राउन्डमा के छ होइन जमिनको वास्तविकता के हो भूतलको वास्तविकता के हो भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु भएन त्यस कारण अलि भद्रबोल अव्यवस्थित र तोकिएको समयभन्दा झन्डै दोब्बर समय लाग्ने अवस्था चाहिँ बन्यो भलै उहाँहरूले प्रतिनिधिहरूबाट उठाएको पैसालाई एक किसिमले भन्दा बरु फिर्ता दिएर भने चाहिँ प्रतिनिधिहरूलाई थामथाम पार्ने प्रयत्न चाहिँ गर्नुभयो अरू दलमा त्यो हुन्थ्यो हुँदैन थियो अर्को पाटो होला त्यसलाई त फेरि भएका कुरालाई त
4: सकेर कतिपय प्रतिनिधि त भोट नहालिकन घर पनि फर्काउनु भयो र तपाईँले भने जस्तै धेरै थरीका मान्छे मिसमास भएपछि को त्यो भद्रगोल अवस्था त्यो चाहिँ त्यसै गरी पनि देखियो
3: सायद यसैलाई संकेत गरेर हुन सक्छ उहाँहरूको संस्थापक महामन्त्री जो अहिले हुनुहुन्न सुन्तलाको रूपमा चाहिँ व्याख्या गर्नुभएको थियो कि केस्रा केस्रा त्यो इन्डिकेटेड हुन त सक्दैन नि त छन् त एक ठाउँ छ बोक्राले कभर गरेको छ होइन तर वास्तवमा एक अर्कोसँग घुलमिल हुन सक्ने अवस्था हुँदैन आँप त होइन नि त त्यो त्यस कारण आँप बनिसकेको अवस्था छैन आँप बनेकाहरूको हालत त त्यो छ अब आँप बन्दै नबनेकाहरूको चाहिँ सुन्तलाको रूपमा रहेकाहरू हुनु चाहिँ त्यति धेरै अनौठो चाहिँ नमानौ भन्छु
4: एकदम
3: अब दोस्रो महाधिवेशन आउँदै गर्दाखेरि भएछ भने यही खालको अव्यवस्था सिर्जना भयो भने त्यति बेला हामी चाहिँ अलिक निर्मम ढंगले नै प्रस्तुत हुनुपर्ने हुन्छ
4: हजुर अब अरियालजी अर्को कुरा हामी यो प्रतिवेदनमा अहिले केही बेरमा केन्द्रित रहेर विस्तृतमा कुरा गर्छौं अब एउटा खालको चाहिँ आलोचना र यो प्रतिनिधिहरूले पनि गरिरहनु भएको प्रतिवेदनमाथि छलफल समेत गराइएन पारित गरियो र रवि लामी छाने सर्वसम्मत हुनुभयो तर अर्को मान्छे सभापतिमा उम्मेद्वार बन्न खोज्दा उहाँलाई रोकियो भन्ने कुरा पनि चर्चामा आयो यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ
3: सरस्वती हेर्दै गर्दाखेरि अहिलेको परिवेशमा रवि लामिछाने बाहेक अर्को विकल्प थिएन उम्मेद्वार हुन दिएको भए पनि उहाँले नै जित्नुहुन्थ्यो त्यो नगरेको भए राम्रो हुन्थ्यो
4: उम्मेद्वार बन्न दिनुपर्थ्यो
3: किनकि जब बहुदलीय प्रतिस्पर्धामा तपाईँ प्रजातन्त्रमा विश्वास गर्नुहुन्छ भने प्रतिस्पर्धालाई नकार्न थाल्नुभयो भने त्यसले अहिले त ठिकै होला तर कालान्तरमा यसले कस्तो असर पार्छ भन्ने कुरालाई चाहिँ ख्याल गर्नुपर्छ त्यसकारण महात्मा गान्धी राष्ट्रपति प्रधानमन्त्री वा पार्टी सभापति भएर महात्मा गान्धी बनेका होइनन् एकातिर तपाईँ संसदीय राजनीतिमा चाहिँ मैले सेक्रिफाइस गरेँ भनेर जुन किसिमको गर्व गर्नुभएको थियो नि म प्रतिस्पर्धाबाट चुनिएर आएको भनेको भए त्यो पनि राम्रै हुन्थ्यो होला तर दुर्भाग्य हाम्रोमा के छ भने तपाईँले कम्युनिस्ट पार्टीको संस्थापनातिर फर्किनुभयो भने कालमा फर्किनुभयो भने संस्थापक महासचिव पुष्पलाललाई प्रथम महाधिवेशनबाटै उचिट्याएर मनमोहन अधिकारी आएको इतिहास पनि छ सायद उहाँहरूले त्यो इतिहास पनि पढ्नुभयो होला खैर यसलाई त्यति धेरै चर्चाको विषय बनाउन त्यति सान्दर्भिक छैन जित्ने उहाँले नै हुन्थ्यो होला तर राम्रो चाहिँ हुन्थ्यो है
4: यति चाहिँ दिएको भए चाहिँ राम्रो हुन्थ्यो
3: राम्रो हुन्थ्यो
4: अब यो प्रतिवेदनमाथि छलफल नहुनुलाई चाहिँ कसरी लिनुहुन्छ यो पहिलेका पार्टीहरूमा भन्दा फरक देखिएन खोजिया हो अथवा झन् बढी यो निरङ्कुश भन्न खोजिया हो
3: दुइटै होइन जस्तो लाग्छ मलाई उहाँहरूको बुझाइमा अलिकति फरक छ फरक पर्न गयो कि जस्तो लाग्छ एउटा के भने एकजना कता बोल्दै पनि हुनुहुन्थ्यो यहाँ हाम्रो 4-6 महिना पछाडि चाहिँ हामी नीति महाधिवेशन गर्छौँ भनेर भन्दै हुनुहुन्थ्यो कि नीति महाधिवेशन चाहिँ नेतृत्व चयन हुनुभन्दा पहिले चाहिँ हुनुपर्थ्यो नीतिका विषयमा छलफलहरू अब यहाँ चाहिँ के भयो भने त्यही अहिले हामीले भने जस्तै अव्यवस्थित महाधिवेशनको रूपमा दर्ज हुने स्थिति भइसकेपछि ती सबै कुरालाई छुट्याउनु पर्ने अवस्था सिर्जना भएर उहाँहरूले चाहिँ थप छलफल नगरेको पनि हुनसक्छ तर बरु चाहिँ नेतृत्व चयनका कुराहरूलाई छ महिना पछाडि गर्ने गरे अहिले चाहिँ उहाँहरूले नीतिमा नै विशेष फोकस गरेर चाहिँ आएको भए राम्रो हुन्थ्यो जस्तो पछि हामी छलफल गरौँला तैपनि जुन अहिले प्रदेश खारेजी वा प्रदेशसभा खारेजीका विषयमा पनि जुन किसिमको अन्यलता आएको छ नि त्यसो सघन रूपले छलफल भएको भए त त्यसले अर्को मेसेज
4: महाधिवेशनको हलबाटै सघन रूपमा छलफल भएको भए अर्को सन्देश
3: भले चाहिँ पत्रकार सम्मेलन गरेर अथवा अर्को कोठे बैठक गरेर चाहिँ ती कुराहरूको जवाफ दिइरहनु आवश्यक चाहिँ नपर्न सक्थ्यो त्यस कारण अलिकति सांगठनिक जिम्मेवारी र संगठन कसरी चलाउनुपर्छ भन्ने कुराको अनुभव कमी हो जस्तो लाग्छ
4: एकदम. अब यसलाई पनि तपाईँले प्रश्न पार्नुभयो अर्जुन दोजरियालज्यू तपाईँ राजनीतिक विश्लेषक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्र पढाउनुहुन्छ आज हामी तपाईँसँग सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. अब यो नीतिको विषयमा कुरा गर्नुभन्दा अगाडि यो महाधिवेशन उद्घाटनको बेला अब हाम्रो एउटा चाहिँ यो संस्कार पनि अरूको पार्टीलाई पनि निम्ता दिने चलन र पार्टीका शीर्ष नेताहरू गएर शुभकामना दिने यो पहिलेदेखि नै चल्दै आएको चलन र तर राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा चाहिँ केही पार्टीका जिम्मेवार तहका शीर्ष तहका भनौँ न नेताहरू जान अलिकति हत्किनु भयो र अन्त्यमा कांग्रेसका सभापति चाहिँ गए जानुभयो. उहाँले निर्णय गर्नुभयो. पहिला चाहिँ उहाँ पनि जाने नजाने टुङ्गो थिएन. पछि उहाँ जाने जानुभयो र शुभकामना दिनुभयो. अरू पार्टीका पनि दोस्रो तहका पहिलो तहका नेताहरू जानुभयो र एउटा यो महाधिवेशनलाईमा शुभकामना दिँदै गर्दा अरू दलका नेतृत्वहरूले चाहिँ नेताहरूले अलिकति सच्चिन होइन यो राष्ट्रिय स्वतन्त्र पार्टीको यो लाइन के हो भनेर स्पष्ट पार्न सरकारको काम कारवाहीलाई चुस्त बनाउन र केही कुराहरू चाहिँ अन्डोल भएको छ अस्पष्टता भएको छ यो आशंका छ त्यसलाई चिर्न शुभकामना दिनुभयो. अर्को सँगसँगै चाहिँ अरू पार्टीका नेताहरूको सम्बोधनलाई उपस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी कतिपय नेताहरूले अर्को खालको चाहिँ एउटा टिप्पणी पनि गर्नुभयो. अब एउटा उपस्थिति अर्को राष्ट्रोपाकै नेता कार्यकर्ताहरूले ती दलका नेताहरूको उपस्थिति लिएर गरेको टिप्पणीलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ?
3: धन्यवाद सर. सबैभन्दा पेचिलो विषयवस्तु नै त्यही हो जस्तो लाग्छ मलाई. किनभने संस्थापक अथवा पुराना भनेका राजनीतिक दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट संस्कार खोज्दै हुनुहुन्छ तर आफ्नो संस्कार के त आफ्नो संस्कार के भन्ने कुरालाई पनि ख्याल गर्छ अर्थ राख्छ होला. त्यसकारण उहाँहरूले पहिलो तहकै नेताहरू चाहिँ जानु पर्थ्यो किनकि यो प्रथम महाधिवेशन थियो त्यस कारण पनि जानु पर्थ्यो. हामी कहाँ एउटा के छ भने राजनीतिक संस्कार राम्रो नराम्रो अर्को ठाउँमा होला. हिजो साँझसम्म चाहिँ झगडा गरिरहेकाहरू एकले अर्काको खेतो खनेकिरहेकाहरू अर्को दिनसँगै बसेर चिया खान सक्छन् एकअर्कामा हार्दिकता चाहिँ साट्न सक्छन् भन्ने थियो. त्यसमा पछिल्लो पटक आएर भनौँ न परिमार्जित भएका सचिएको भनेको चाहिँ महा के अरे सभापति चाहिँ फर्क जानुभयो. उहाँले एक किसिमको
4: सभापति गगन थापा
3: जसले एक किसिमको सेन्टिमेन्ट पनि गेन गर्नुभयो. तर ओलीजी प्रचण्डजी त सायद बिरामी हुनुहुन्थ्यो होला
4: होइन.
3: उहाँ त्यहाँ माधव नेपाल जानु पर्थ्यो वर्षमानको सट्टा होइन. त्यस कारण हामी कहाँ अलिकति के भयो भने अरूलाई लिलिपुट देख्ने चाहिँ जुन एउटा चाहिँ संस्कार छ नि आफूभन्दा बाहेक कोही पनि होइन अग्लो आसनमा बसेर सबैलाई हौँसो देख्ने जुन चलन छ त्यो चलन चाहिँ अलिकति नराम्रो नै हो. त्यसमा चाहिँ त्यो गरिनु हुने थिएन र गइसकेपछि पनि जस्तो वर्षमानजीले प्रचण्डले पठाएको पत्रलाई पढेर वाचन गर्नु सुनाउनु भयो त्यहाँभन्दा बाहेक उहाँले खास थप टिप्पणी पनि गर्नु ओलीजीको पनि त्यो हुनु पर्थ्यो पठाउनु पर्थ्यो. त्यस कारण यसबाट के देखिन्छ भने उहाँमा इगो चाहिँ हट अहिले पनि छ. अहिले पनि म दुई तिहाईको सरकारको चाहिँ नेतृत्व मैले गरिरहेको छु भन्ने चाहिँ ओलीजीमा त्यो किसिमको दम्भ देखिन्छ एउटा. अर्को कुरा प्रदीप गेवालीजीले त्यहाँ जिपोल्नुभयो गगनजीलाई हाई हाई र प्रदीप गेवालीको बीचमा अलिकति त्यस्तो संकेत देखियो. उहाँहरूले त्यो सिक्नु भएन. सम्भवतः एमालेकै महाधिवेशनमा हो कि माओवादीको महाधिवेशनमा हो उसमा भिरकोटी मण्डपमा राजेन्द्र लिङ्गदेलजीले बोल्दै गर्दा गाउँघरमा नेता आयो भने चोर आयो भन्छन् टिप्पणी गर्नुभएको थियो
4: काङ्ग्रेसको महाधिवेशनमा
3: हो सरी काङ्ग्रेसको त्यसमा त्यसबाट चाहिँ प्रदीप गेवालीजीले पनि सिकेको जस्तो देखिएन कि किनकि तपाईँ अर्काको चाहिँ पाहुना भएर जानुभएको छ भने त्यहीँ गएर चाहिँ उसको बारेमा चाहिँ टिक्का टिप्पणी गरिरहनु आवश्यक छैन नि त. तपाईँ त शुभकामना दिन नै जानुभएको हो महाधिवेशन सफलताको शुभकामना. तपाईँहरू चाहिँ नीतिगत रूपमा अथवा साङ्गठनिक रूपमा चाहिँ प्रष्ट भएर आउनुहोस् अरू हाम्रो केही छैन भन्ने कुरा भन्दा पुग्थ्यो होइन. त्यो कुरा अरू कुराहरू गर्ने ठाउँ त प्लेटफर्महरू अर्कै थियो नि त एउटा. अर्को ल उहाँले चाहिँ बोलिहाल्नुभयो त्यसैको फेरि प्रति टिप्पणी गर्ने खगेन्द्र सुनवार जस्ता मान्छेहरू होइन मैले नामै लिएँ माफ गर्नुहोला त्यस्ता मान्छेहरूको टिप्पणी लाई फेरि चाहिँ लिएर हामी फेरि बहस गर्नुपर्ने, यो चाहिँ बडा दुर्भाग्यको कुरा छ कि, किनभने पाहुनालाई दुत्कार्ने हाम्रो चलन होइन कि
4: एकदम
3: होइन, त्यो कुरा चाहिँ पाहुनाले भुलवश गरे होला अथवा इन्टेन्सनली गरे होला जे गरे होला त्यसको चाहिँ त्यहाँ विषयमा जवाफ दिइरहनु पर्ने अथवा तपाईँ तिमीहरूको अन्तिम दिन हो भनेर बोलाएको हो भनेर भन्ने त्यस्तालाई चाहिँ महामन्त्रीले त भोलि आउने समितिले चाहिँ कारवाही गर्न सक्छ भन्ने भन्नुभएको छ, तर उहाँ आफै फेरि केन्द्रीय सदस्यजीतिर आउनुभयो कि फेरि हामी चाहिँ जुन होइन राम्रोलाई अथवा जान्नलाई छान्ने जुन भन्छौ नि त्यसमा कार्यकर्ताहरूले विवेक चाहिँ नपुर्याएकै देख्छु म
4: एकदम। अब हामी यो विषयमा पछि फेरि कुरा गरौंला अर्जुन दोजरियालज्यू, अब यो महाधिवेशनकै कुरा गर्दाखेरि नीति केन्द्रित देख्नुभयो कि नेतृत्व केन्द्रित देख्नुभयो?
3: यो त अघि नै हामीले भने वास्तवमा यो चाहिँ नेतृत्व केन्द्रितै रह्यो, जसरी अरू राजनीतिक दलहरूका महाधिवेशन पनि नेतृत्व केन्द्रित हुन्थे यो पनि त्यस्तै नै रह्यो, वास्तवमा चाहिँ नीति केन्द्रित भएन, हुनुपर्छ नीति केन्द्रित। मैले अघि नै भने छ महिना पछाडि फेरि चाहिँ बरु नेतृत्व चयनको विषयमा चाहिँ अहिलेलाई एडकमै राखेर छ महिनालाई चाहिँ पछाडि अर्को महाधिवेशन अथवा एक वर्ष पछाडि गएर चाहिँ नेतृत्वको महाधिवेशन चाहिँ गरेको भए राम्रो हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ।
4: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्तलाई सामाजिक लोकतन्त्र भनेको छ, अब यसले चाहिँ मध्यमार्ग खोजेको हो, सामाजिक लोकतन्त्र भनेर चाहिँ सबैको चाहिँ अलिकति मध्यमार्गको बाटो चाहिँ रोज्न खोजेको हो।
3: पहिला उहाँहरूले संवैधानिक समाजवाद भन्दै हुन्थ्यो क्यार होइन, अब संविधानमा जे समाजवाद उल्लेख गरेको छ त्यो समाजवाद भन्ने हुन्थ्यो, अब त्यो अहिले त ती शब्दहरू प्रयोग गर्न पाइँदैन, कसले हात्ती छाम्दाखेरि के भन्ने खालको होइन खालको चाहिँ छ समाजवाद पनि, समाजवाद उन्मुख भनिएको छ फर्किएपुग्छ कार्यान्वयन त गर्नु पर्दैन होइन, समाजवादका भरियाहरू कतिपटक चाहिँ सरकारमा गए भारी गर्नको लागि होइन उहाँहरूले चाहिँ के गर्नु भनेर देखिन्छ, त्यसकारण उहाँहरू चाहिँ त्यसबाट अलिकति फरक देखिन र प्लस स्वर्णिम वाग्लेजीका नीति तथा कार्यक्रम बजेट अथवा अरू उहाँका चाहिँ टिका टिप्पणीहरू अन्तर्वार्ताहरूलाई हेर्दै गर्दा उहाँहरू चाहिँ हामी नर्डिक कन्ट्रीको चाहिँ समाजवादमा चाहिँ सामाजिक समाजवादमा जान खोज्छौँ भन्ने चाहिँ उहाँको बुझाइलाई प्रस्तुत गरिएको जस्तो लाग्छ मलाई।
4: यो हामीले यसलाई परिभाषा अथवा यसलाई बुझ्ने गरी भन्दाखेरि चाहिँ खास अब राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाउने आफ्नो ठाउँमा छँदैछ बाँकी छ, हामीले बुझ्दा चाहिँ सामाजिक लोकतन्त्र भनेको चाहिँ के हो, कस्तो खालको व्यवस्था चाहिँ सामाजिक लोकतन्त्र हुन्छ?
3: वास्तवमा त्यहाँ चाहिँ के छ भने समाजका सबै वर्गलाई समेट्ने कुरा त रह्यो, विशेष गरी त्यहाँ के हुन्छ भने हुनेबाट लिएर नहुनेलाई दिइन्छ क्या सामाजिक लोकतन्त्रमा, समाजका अवयवहरूलाई सम्मान गरिन्छ, सामाजिक संरचनाहरूमा राजनीतिक संरचनाहरूमा उनीहरूको उपस्थितिलाई स्वीकार ग्रहण गरिन्छ र जसको चाहिँ भनौँ न राज्यमा आफ्नो उपस्थिति जनाउन सक्ने अवस्था छैन, सामाजिक चाहिँ भनौँ न स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन, शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन होइन, जसको चाहिँ भूमि छैन, यी लगायतका कुराहरूलाई सम्बोधन गर्ने गरी आएको चाहिँ लोकतन्त्र हो सामाजिक लोकतन्त्र, समाजका अवयवहरूलाई ससम्मान चाहिँ राज्यको मूल प्रभावीकरण गर्ने कुरामा चाहिँ उहाँहरूले ध्यान दिने भन्ने चाहिँ होला भन्ने म बुझ्छु, किन भन्दा सामाजिक लोकतन्त्रको अर्थ त्यो भएको हुनाले अब हजुरले भने जस्तै नीति तथा कार्यक्रममा सघन बहस भएको भए के हो भन्ने कुरा आउँथ्यो, अब भोलि फेरि उहाँहरूले चाहिँ थप पुष्टि गर्नुपर्छ, यो यत्तिकै चाहिँ हामीले एब्स्ट्राक्ट रूपमा यो होला भन्ने अनुमान मात्रै गर्ने हो
4: एकदम। अब उहाँहरूले यसलाई अझै भन्दाखेरि सामाजिक लोकतन्त्रलाई आधार मानेर पार्टीले पाँच आधार स्तम्भ प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र एउटा विधिको शासन जनउत्तरदायी सरकार लोक कल्याणकारी राज्य र समन्यायिक समावेशी समाज भनेर चाहिँ अघि सार्नु भएको छ, यो पाँचवटा आधार स्तम्भ भन्नुभएको छ, अब यसलाई अलिकति बुझ्दाखेरि चाहिँ बुझाउँदाखेरि चाहिँ हामीले के बुझ्ने के गर्न खोज्नु भएको हुनसक्छ उहाँहरूले?
3: वास्तवमा त्यो के हुँदो रहेछ भने कतिपय कुराहरू लेखिएका कुराहरू नगर्ने र गर्ने कुराहरू नलेखिने कुरा चाहिँ राजनीतिक इतिहासमा विश्व राजनीति देखिन्छ, जस्तो अहिले हामीले उल्लेख गरेका देशहरू नर्डिक कन्ट्रीहरूलाई हेर्नुभयो भने उनीहरूले आफूलाई चाहिँ समाजवादी नै त भनेको छैनन् नि, उनीहरूले नै यही किसिमको उदार अर्थतन्त्र होइन लिबरल इकोनोमीलाई नै उनीहरू प्रयोग गरिरहेका छन्, सँगसँगै महिलाहरू चाहिँ उच्च पदस्थ पनि भइरहेका छन्, उनीहरूको सामाजिक एउटा चाहिँ प्रतिस्पर्धाको अवस्था उनीहरूको भनौँ न स्टेटस जसलाई अवस्था भनौँ न त्यो उच्च रहेको देखिन्छ, र पछाडि परेका समाजमा पछाडि परेका मान्छेहरूलाई चाहिँ कसरी मूल प्रभावीकरण गर्ने भन्ने कुरामा उनीहरू चाहिँ लागेको देखिन्छ, हुन त हाम्रा मैले अघि नै भने जुन यो कुरा बोक्नुपर्ने अघिल्लो कुरा बाहेक अघिल्लो कुरा भन्नाले लिबरल इकोनोमिक बाहेकका कुराहरू त आफूलाई कम्युनिस्ट अथवा वामपन्थी भन्नेहरूले बढी गर्छन् नि त, त्यो कुरा उनीहरूले गरिदिएको भए यो चाहिँ उहाँहरूको चाहिँ विषयवस्तु बन्ने थिएन, अब उदार अर्थतन्त्र भित्र यो कति समेट्न सकिन्छ भन्ने कुराको चाहिँ प्रश्न रहन सक्छ, तर प्रश्न रहँदै गर्दाखेरि पनि अग्लोलाई काटेर होचो बनाउने होइन कि, होचोलाई चाहिँ के गर्ने त, अग्लो कुर्सीमा राख्ने होला अथवा ढुङ्गा राखिदिएर अग्लो बनाइदिने होला, जुत्ता अग्लो लगाइदिने होला, कसरी लान सकिन्छ त्यो अवस्थामा चाहिँ लैजानुपर्छ। जुन अघि नै मैले भने शिक्षा प्राप्त गर्ने अवसर छैन भने त्यसलाई चाहिँ शिक्षा प्राप्त गर्ने अवसर चाहिँ सृजना गर्नुपर्छ राज्यले। अहिले जुन किसिमको हाम्रोमा शिक्षा त एउटै छ तर प्रवाह गर्ने चाहिँ माध्यम फरक फरक छन्, ती माध्यमहरूको चाहिँ कार्य पद्धति फरक भएको कारणले गर्दा उत्पादन पनि फरक भएको छ होइन। भानै हो, तपाईँले चाहिँ गहिरी खेतमा रोप्नुभयो भने के हुन्छ र टारीमा रोप्नुभयो भने के हुन्छ। हाम्रो चाहिँ सार्वजनिक शिक्षा टारीमा रोपिएको छ, निजी शिक्षा चाहिँ के गरेको छ त, गहिरी खेतमा रोपिएको छ होइन। लगानी त गरिरहेको छ नि त, टारीमा पनि मल त हालिया छ नि, पानी खोलाबाट बगेर ल्याएर हालिया छ नि, लगानी त बढी भएको छ नि, तर उत्पादन के छ, कम छ। त्यसको भएको उत्पादन पनि के छ, जर्जर छ होइन। जे हुनु पर्थ्यो समाजमा त्यो खालको चाहिँ भएको छैन, त्यसमा त्यसलाई चाहिँ हामी त्यो अन्तराललाई निप्टारा लाउँछौ भन्ने चाहिँ उहाँहरूको बुझाइ हो जस्तो मैले चाहिँ बुझ्दो छु।
4: कार्यक्रम बदलिदो नेपालमा आज हामी रासोपाको महाधिवेशन, नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
6: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
5: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
6: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
5: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
6: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
5: कार्यक्रम सड़क र सवारी।
7: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6096, 4110-6096।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: ಶ್ರೀಧಾಕುರ ಪ್ರಶ್ನೆ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್
2: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी रासोपाको महाधिवेशन, नेतृत्व र नीतिको विषयमा त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियालसँग कुरा गरिरहेका छौं। अर्जुन दोजरियालज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीले यो नीतिपछि चाहिँ अब केही प्रस्तावहरू अघि सारेको छ, राजनीतिक प्रस्ताव र अर्थ राजनीतिक प्रस्तावको रूपमा चाहिँ अघि सार्दाखेरि रवि लामिछाने पार्टी सभापतिले देशको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी हुने प्रस्ताव, गैर दलीय पालिका र राष्ट्रिय सभा र पालिकामा चाहिँ गैर दलीय भन्ने प्रस्ताव गर्नुभएको छ भने सँगसँगै उपसभापतिको प्रस्तावमा चाहिँ प्रदेश सभा खारेजीसम्मको कुरा आएको छ। अब यो संविधान संशोधनको बहस भइरहँदा यो आएको प्रस्तावलाई चाहिँ तपाईँले कसरी लिनुभएको छ?
3: यो सबैभन्दा पेचिलो विषय हो र लामो 10 वर्ष जनयुद्धलाई शान्ति प्रक्रियामा अवतरण गर्ने माध्यमका रूपमा यी कुराहरू आएका हुन् र माओवादीले तत्कालीन विद्रोही माओवादीले पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति अथवा नेगोसिएसनमा जाने हो भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री एमालेको प्रस्ताव थियो भने त्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री विषयमा कतै देखिँदैन र देखिँदैन भन्ने अर्थ कार्यान्वयन गर्न सकिँदैन भन्ने पनि होइन होइन, त्यसका लागि चाहिँ प्रावधानहरू राखेर ल्याउन सकिन्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति कति कामयाबी हुन्छ हाम्रो जस्तो चाहिँ मुलुकमा भू राजनीतिक अवस्थितिका कारणहरूले पनि कतिपय कुराहरू चाहिँ चेक एन्ड ब्यालेन्सका कुराहरू हुन सक्छन्, तयार गर्नुपर्ने हुनसक्छ। यत्तिकै अहिलेकै अवस्थामा पनि संसदीय प्रजातन्त्र भएको अवस्थामा पनि ब्यालेन्सकै कुरालाई लिएर अहिले संसदमा उहाँ अनुपस्थित भइरहेको कुराहरू अथवा चाहिँ विभिन्न कुराहरूलाई लिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा कार्यकारी भन्ने कुरालाई आलोचना गर्ने पक्षले चाहिँ मलजल पुगिरहेको अवस्थामा उहाँहरूले कसरी ल्याउनु भयो थाहा छैन। ठूलो शक्ति यतापट्टि आकर्षित हुँदैछ भन्ने हिसाबले उहाँले ल्याउनु भयो कि प्रदेशहरूमा चाहिँ होइन त्यो स्थानीय तहमा ल्याउनका लागि त्यो एउटा पाटो हुनसक्छ। तर यो यत्तिकै चाहिँ स्वीकार अस्वीकार गर्नु चाहिँ राम्रो हुँदैन, यसमा वृहत छलफल गरिनुपर्छ। प्रत्यक्ष कार्यकारी चाहिँ संघको हिसाबमा है,
2: प्रत्यक्ष कार्यकारी संघको प्रत्यक्ष कार्यकारी छलफल गर्ने र बहस गरेर
3: एउटा कुनै पार्टीको लाग्यो लाग्दै भन्दैमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ होइन। अर्को राष्ट्रिय सभा गैर दलीय विज्ञ चाहिँ बनाउने कुरालाई चाहिँ म सहमत गर्छु, किनभने हाम्रोमा जसरी चाहिँ स्थानीय पालिका हारेका अथवा संघीय निर्वाचनमा हारेका मान्छेहरूलाई लगेर एउटा किसिमको चाहिँ उपस्थिति बनाउन गरिरहेको छ नि, त्यो त के हो भने प्रतिनिधि सभाले
2: व्यवस्थापन गर्ने ठाउँ जस्तो भइरहेको छ
3: प्रतिनिधि सभा पपुलर म्यान्डेटबाट आएको, उसले चाहिँ जनतालाई सम्बोधन गर्ने नाममा कतिपय अवस्थामा भनौँ न देशको साधन स्रोत ऐन कानून आदिलाई ख्याल नगरिकन आफ्ना वाचा पूरा गर्नका लागि पनि ऐन कानूनहरू बनाउन सक्छ, एउटा किसिमको चाहिँ इमोसनल एट्याचमेन्टबाट चाहिँ जोडिएर आउन सक्छ, त्यो गर्दै गर्दा गल्ती गर्न सक्छ, त्यसले गरेका गल्तीहरूलाई छिक्ने काम हो क्या वास्तवमा भन्ने हो भने यो राष्ट्रिय सभा। त्यसकारण त्यहाँ चाहिँ सम्बन्धित क्षेत्रबाट आएका विज्ञहरू राखिनु चाहिँ सान्दर्भिक नै हो, त्यसमा दलीय प्रतिनिधित्व हुँदै गर्दा कतिपय अवस्थामा अप्ठ्यारो पनि पर्न सक्छ। अहिले भनौँ न कतिपय एउटा चाहिँ बिल त पासै नभइकन फर्केर आयो नि त, गैर दलीय भएको भए त त्यो अवस्था नहुन सक्थ्यो नि, त्यसकारण उहाँहरूको चाहिँ त्यो बुझाइले पनि आएको हुनसक्छ। तर जे होस् विज्ञहरूलाई सम्मिलित गराउने कुरा हो भने त्यसमा चाहिँ समावेशी बनाउने कुरालाई अन्यथा गर्न पाइँदैन, तर विज्ञ ल्याउने कुरा समावेशीभित्र पनि विज्ञ त हुनुहुन्छ नि,
2: समावेशी विज्ञ
3: समावेशी विज्ञ ल्याएर चाहिँ बनाउन सकियो भने त्यो राम्रो
2: राष्ट्रिय सभाको हकमा चाहिँ तपाईलाई ठीक हुन्छ। अब पार्टी
3: अर्को अर्को चाहिँ उपराष्ट्रपतिलाई त्यहाँको चाहिँ प्रमुख बनाउने कुरा पनि अध्यक्ष बनाउने कुरा पनि वास्तवमा अहिले जागिरविहीन अब हामी जागिरै भनिरहेछौँ, तर वास्तवमा जागिर त होइन होइन, त्यो जब भन्दा राम्रो हुने त जागिर भन्दाखेरि नराम्रो हुने हुन्छ, उसको जेडी जब डिस्क्रिप्सन चाहिँ खासै केही छैन,
2: जिम्मेवारी अलिक बढी
3: छैन होइन, जिम्मेवारी पनि उसको चाहिँ हुने भएको हुनाले राष्ट्रिय सभाको अध्यक्ष चाहिँ उपराष्ट्रपति बनाउनु छिमेकमा पनि सन्दर्भ पनि छ, त्यो राम्रै हुन्छ। अब यो स्थानीय पालिका गैर दलीय बनाउने र प्रदेश सभा खारेजी गरेर ती पालिकाका मान्छेहरू त्यहाँ ल्याउने कुरा चाहिँ मलाई लाग्छ 3-4 महिना 4-5 महिना अगाडि चाहिँ 5-6 महिना नै होला सायद अमित ढकालजीको छलफलमा पनि वाग्लेजीले जे कुरा बोल्नु भएको थियो त्यही कुरालाई यहाँ चाहिँ अहिले आफ्नो प्रस्तावमा ल्याउनु भयो र पारित गराउनु भयो। अब त्यहाँ चाहिँ उहाँले गैर दलीयको कुरा त्यति गर्नुभएको थिएन, अहिले चाहिँ गैर दलीय थप्नु भएको छ। कतिपय राजनीतिक दलहरू पनि त्यसमा सहमत भएको पनि देखिन्छ, केही भुटानका केही अथवा अन्यत्रका केही उदाहरणहरू लिएर। वास्तवमा हाम्रो चाहिँ विकासको मुख्य बाहक भनेकै स्थानीय पालिका हो, त्यहाँ थप राजनीति नहुँदाखेरि केही कामहरू हुँदो रहेछ भन्ने कुरा चाहिँ काठमाडौँ महानगरपालिका र धनगढी उपमहानगरपालिकालाई हेर्दै गर्दाखेरि देख्न सकिन्छ। यही कुरा धरानमा अलिक फरक किसिमबाट गएको छ भने धरानलाई अलिक फरक ढङ्गबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि त्यसले गर्दाखेरि पार्टिसन गर्न खोजेँ अथवा छुट्याएर हेर्न खोजेँ के भन्दा, त्यो गैर दलीय हुने हो भने समावेशी त होला त्यहाँ पनि बनाउन सकिएला, तर त्यो गैर दलीय हुने हो भने प्रतिनिधि प्रदेश सभामा त्यसले कस्तो असर गर्छ भन्ने कुरा चाहिँ खोजिनुपर्छ। किनकि तिनै मान्छेहरूलाई ल्याएर काउन्सिल जस्तो बनाएर वर्षमा दुईपटक एउटा चाहिँ सरकारको नीति तथा कार्यक्रम चाहिँ पारित गर्ने हिसाबमा सेसन बस्ने, र अर्को चाहिँ सरकारले ल्याएका ऐन तथा कानूनहरूलाई चाहिँ निर्माण अथवा त्यसमा परिमार्जन जे जे गर्नुपर्ने कुरा छ त्यो गर्ने गरी दुईपटक चाहिँ आह्वान गर्न सकिन्छ भन्ने किसिमको चाहिँ जुन प्रावधान छ। अब यसमा नराम्रै हो त म भन्दिनँ, तर छलफल चाहिँ चाहिन्छ, के हो भन्ने कुरा चाहिन्छ, प्रस्ट्याउनुपर्छ। अब यो उहाँहरूले पारित गर्दैमा फेरि चाहिँ संशोधनै भइहाल्छ पनि छैन, के भन्दा यो प्रदेशसँग जोडिएका विषयहरू प्रदेशको बहुमतबाट पनि पारित गर्नुपर्ने हुन्छ। सातवटा प्रदेशहरू चारवटा प्रदेशले कम्तीमा समर्थन गर्नुपर्ने कुराहरू रहन्छ हाम्रो संविधान संशोधनका चाहिँ प्रक्रियाहरूमा पनि। अब त्यो धारै काटेर फालियो भने त एउटा कुरा रह्यो, होइन भने एक्जिस्टिङ कन्स्टिट्युसनलाई हेर्ने हो भने त्यो कुरालाई चाहिँ त्यति सहज नहुन सक्छ। र यो यहीँनिर मैले जोडेँ तपाईँलाई, एमाले काङ्ग्रेस माओवादी सबै मिलेर चाहिँ ल पास गरौँ भनेर चाहिँ सहमत भए भने पनि यो के भन्छ प्रतिनिधित्वको विषय चाहिँ जटिल छ, किनभने मधेसले त्यो कुरालाई कसरी हेर्छ,
2: पालिकाको कुरा गर्नुभएको
3: होइन, प्रदेशको विषयमा होइन, त्यो संशोधन गर्ने कुरामा उनीहरूको चाहिँ विषय के रहन्छ र उनीहरूलाई कसरी सम्बोधन गरिन्छ, दलित जनजातिहरूका होइन प्रतिनिधित्वलाई कसरी एस्योर गरिन्छ भन्ने कुरामा गहन छलफल हुनुपर्छ। यत्तिकै आधारमा हामीले निचोड निकाल्न पनि कठिन छ र तर्सिहाल्न पर्ने अवस्था पनि होइन जस्तो चाहिँ मलाई लाग्छ।
2: र प्रतिवेदनिक कुरा गर्दा तपाईँले यो प्रदेश सभा खारेज, शासकीय स्वरूप, प्रत्यक्ष कार्यकारी, राष्ट्रिय सभा र पालिका गैर दलीय बनाउने हिसाबमा तपाईँले राष्ट्रिय सभालाई गैर दलीय बनाउने कुरा चाहिँ यो सकारात्मक छ, र अरू कुरा चाहिँ बहस अझै बढी धेरै गर्नुपर्छ भन्ने कुरा गर्नुभयो तपाईँले समग्रमा भन्दा होइन।
3: एकदमै मैले थोरै यहाँनिर अझै जोड्न चाहेँ भने मेरो आफ्नो एउटा अध्ययनको विषय पनि संघीयता भएको कारणले गर्दाखेरि मेरो आफ्नो पनि थोरै बुझाइ के भएको छ अहिले भने, प्रदेश यसै अवस्थामा रहिराख्यो भने कालान्तरमा यो चाहिँ डिफङ हुने नै हो जस्तो देखिन्छ कि, किनभने संविधानमा भएका अधिकार पनि दलहरूले दिन चाहेनन्। दस वर्षसम्म चाहिँ ऐन कानून नबनाएर त्यसलाई राखिरहे, जो संघीयताका पक्षधार भन्ने उनीहरूले नै त्यसको चाहिँ कोप बाजन गरे। राज्यसभा जन्मिँदाखेरि त जन्मिनुभन्दा पहिले संहिता जन्मिया हो, त्यस कारण उसलाई कति माया ममता छ त्यो अर्को पाटो होला। जसले माया ममता छ भनिरहेका छन् उनीहरूले पनि त्यसलाई राम्रै चलाउन चाहेनन्,
2: माया गर्न जानेनन्
3: जानेनन्। एउटा राजनीतिक दलका तत्कालीन उपमहासचिवसँगको कुरा गर्दै गर्दा प्रदेश प्रहरी दिने कुरा त बीस वर्ष पनि सोच्न सकिन्न भन्नुभएको थियो, सोच्न सकिन्न भन्ने किन चाहिँ संविधानमा राख्ने, त्यसलाई संशोधन गर्ने नि त। त्यस कारण एउटा त्यो पाटो छ भने अर्को चाहिँ मैले मेरो आफ्नो चाहिँ बुझाइमा भन्नुहुन्छ भने सानोमा प्रदेश सभालाई बनाउने होइन, सानोमा जिल्ला कतिवटा छन् त जिल्लाको एउटा प्रतिनिधि चाहिँ पठाउने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि पठाउने र त्यसको 50% चाहिँ थपेर समानुपातिक चाहिँ थपेर चाहिँ प्रदेश सभा बनाउने, अनि त्यसमा चाहिँ 5-7 चाहिँ मन्त्री प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकै पक्षमा छु म चाहिँ, किनभने यसले केन्द्रले जस्तो चाहिँ असर प्रदेशले त्यति धेरै गर्दैन कि, अन्तर्राष्ट्रिय सम्बन्धसँग यसको त्यति बढी चासो नरहने भएको कारणले गर्दा त्यहाँनिर चाहिँ प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री, त्यसपछि गएर संख्यामा फेरबदल। अब जिल्लामा एउटा गाह्रो हुन्छ भने निर्वाचन क्षेत्र अनुसार
2: तपाईँले भन्नुहुन्छ खारेज होइन कि यसलाई सुधार्ने,
3: त्यो त आवश्यक छ नै, किन भन्दा यो
2: सुधार्ने त्यो
3: सुधार्न त आवश्यक छ नै, फेरि यसमा त फेरि विवाद छ।
2: अनि अब तपाईँको लाइन चाहिँ खारेज हो कि सुधार्ने हो,
3: मेरो सुधार्ने हो,
2: खारेज
3: हो
2: नि, खारेज गर्दै गर्दा प्रतिवेदनमा छ त्यो बाटो होइन कि सुधारको बाटो चाहिँ,
3: त्यो पनि सुधारकै बाटो हो, खारेज गरेर त्यसलाई खारेज गरेर त्यसको विकल्प के त भन्ने कुरा त ल्याउनु पर्यो नि, विकल्प आएपछि त खारेजै भनेर चाहिँ त्यसको चाहिँ भनौँ न हिजो गण राजतन्त्र थियो खारेज गरिसकेपछि के भन्ने कुरा त आयो नि त होइन त्यसकारण विकल्प सहितको खारेजीको कुरालाई चाहिँ अन्यथा भन्न सकिँदैन तर यथावत अवस्थामा बरु चाहिँ म के भन्छु भने उहाँहरूलाई अहिले त तपाईँहरू चाहिँ दुईटै बहुमतमा हुनुहुन्छ संविधानले व्यवस्था गरेका अधिकारहरू प्रदेशलाई दिनुहोस् उनीहरूले काम गर्न सकेनन् भने अर्को निर्वाचन पछाडि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यसमा चाहिँ यी कुराहरू आवश्यक देखिए अहिले त तपाईँको उपस्थिति नै छैन त्यहाँ काम भयो कि भएन इभ्यालुएसनै भएको छैन हचुवाका भरमा अथवा कसैले बनाएको माइन्डसेटका आधारमा मात्रै खारेजी भन्न थालियो भने त्यसले चाहिँ गलत अर्थ पनि लैजान सक्छ
2: कतिपयले यो बुझाइमा चाहिँ प्रदेश सभा खारेजी भनेको यो संघीयता नै खारेज गर्ने बाटोमा रासोपा लाग्यो भन्ने पनि बुझाइ छ तपाईँ चाहिँ यो बुझाइलाई मान्नुहुन्छ
3: म मान्दिनँ प्रदेश खारेजी भनेको भए त्यो बुझाइमा म पुग्थेँ किनभने भाषामा धेरै ठुला अर्थहरू हुन्छन् एउटा शब्द भने तपाईँले टपर भन्नु भने एउटा हुन्छ पछाडि ल्याएर टुइयाँ जोडिदिने भने के हुन्छ नि त होइन त्यसकारण प्रदेश र प्रदेशसभा त फरक कुरा हो नि त्यसो भएको हुनाले प्रदेशसभा खारेजी हो भने त्यसको विकल्प के हो त्यसलाई राम्रो कसरी बनाउन सकिन्छ त्यसमा छलफल गर्ने कुरा रह्यो नि
2: अब भन्दा हामीले संघीयता खारेज गर्ने सोच त कसैले पनि
3: यसमा पनि देखिएन यसमा पनि त्यो त देखिएन त्यसकारण चित्रबहादुर केसीले भने जस्तै अथवा राप्रपाले भने जस्तै होइन यहाँ यो कुरा चाहिँ म
2: हामीले बुझ्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजेको धेरैले भने जस्तै प्रदेशमा सुधारको संघीयतामा सुधारको कुरा चाहिँ गर्न खोजे हो
3: सबैको के छ भने कृष्ण मुरारी भण्डारीले भने जस्तै मै माग्ने ढोङ्ग्रो लुकाउने खालको छ कि भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने यो प्रतिवेदन पारित भइसकेपछि होला सम्भवतः गोकुल बास्कोटाजीले लेख्नु भएको थियो कि प्रदेश सभा खारेज गर्ने कुरामा त म पनि सहमत किनभने म त्यसैको एडभोकेसी हो नि त भनेको हामी सेलेक्टिभ छौँ कि आफूलाई जे चाहिएको छ त्यही लिन्छ नि त प्रत्यक्ष कार्यकारी चाहिँ सुसाइड गोल गर्ने जस्तै हो तर प्रदेश सभा खारेज नै ठिक छ यस अर्थ ठिक छ भन्ने कुरा चाहियो नि त बहस चाहिँ चाहियो कि बहसैले सिर्जना गर्यो गर्छ नै उनीहरूले पनि अब संविधान संशोधनको मसौदा तयार गर्दै गर्दा एक किसिमको प्रस्ताव त लिएर आउलान् नै तर यतिमै आत्तिएर प्रदेश नै खारेज भयो भन्ने पक्षमा चाहिँ म छैन
2: एकदम यदि तपाईँले प्रश्न पार्नु जो यो सुधारको बाटोमा जानुपर्छ भन्ने हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यो बाटो अप्नाएको हुन सक्छ भन्ने कुरा गर्नुभयो
3: यसमा मैले चाहिँ थोरै एउटा के जोड्नु पनि चाहे भने उनीहरूले आज ल्याएको होइन कि पहिलो निर्वाचनकै बेला चाहिँ काउन्सिल भनेर लिएर आएको थियो नि त सानो हुँदाखेरि चाहिँ कसैले वास्ता गरेन अहिले चाहिँ अलिक ठुलो भएर आइसकेपछि यसले चाहिँ लैहाल्छ कि खाइहाल्छ कि भन्ने चाहिँ
2: भयो अलिक ठुलो पनि भएको राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा संविधान संशोधन बहसको लागि एउटा कार्यदल बनाएर पनि छलफल चलाइरहेको बेलामा यी कुराहरू आएका छन् होइन अब तपाईँलाई यो बहसको लागि मात्रै आएको होला कि केही तयारी ठोस तयारी पनि भएर आएको होला जस्तो अब किनकि स्थानीय तहको चुनाव आउन अब एक वर्ष बाँकी छ अब स्थानीय तहको कुरा गर्ने हो भने त हामीले असोज कार्तिकसम्म सबै कुरा टुङ्ग्याउनुपर्छ त्यो त्यहाँ गैरदलीय बनाउने हो भने होइन अब यो धेरै नै तयारी गरेर राष्ट्रपाले यो छलफलमा ल्याउनु खोजिया होला कि यो बहस मात्रै बनाउनु खोजिया हुन्छ
3: अब नामै त मैले भनिनँ एउटा पूर्व संचारकर्मीसँग केही समय अगाडि कुरो हुँदै गर्दा उहाँले चाहिँ तीन वर्ष पछाडि प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनेछ भनेर भन्नुभएको छ कि
2: हजुर
3: होइन यसको अर्थ ठोस योजना छ त्यो उहाँको संकेत भद्रकालीको योजना हो पनि भन्ने हुनुहुन्छ होइन अब त्यो
2: भयो
3: त्यो कति सत्य होला कार्यान्वयन भएछ भने देखाउला होइन त्यसकारण अब अहिले चाहिँ शङ्काको सुविधा के दिउँ भने यो जुन संविधान संशोधन गर्दै मतलब चाहिँ प्रक्रिया हो भने बहस त हुनु पर्यो नि केमा बहस नि त संशोधन ठोस कुराहरू केही नभइकन संशोधन केमा त के के कुरामा संशोधन हुने कसरी त्यसलाई व्यवस्थापन गर्ने अर्को पाटो होला संशोधन हुने कुरामा त सहमति हुनु पर्यो नि त्यसकारण रोबर्ट दाहालले के भन्नुभएको छ भने प्रजातन्त्र भन्ने पुस्तकमा सायद यहाँले पनि पढ्नु भएको छ होला भइरहेको संविधान संशोधन गर्ने भनेको यदि प्री अन्डरस्ट्यान्डिङ हुँदैन भने त्यो अन्तरिक्षमा खोज गर्नका लागि त्यो रकेटमा नयाँ शोधकर्ता पठाउनु जस्तै हो भनेर भन्नुभएको छ कि

0: केही चाहिँ कानुनी प्रक्रियाहरूमा अलिकति हतारो भएको हो कि प्रक्रिया नपुर्याएको हो कि जस्तो
1: जस्तो अब बुझागत रूपमा भन्दा चाहिँ तल के चाहिँ एकदम राम्रो देखियो के चाहिँ अझै हतारिया न हतार नगरे भए हुन्थ्यो भन्ने लाग्यो
0: जस्तो अहिले सेवा प्रवाहमा जुन किसिमको चाहिँ सरकारी संरचनाहरूमा सेवा लिन हामी जान्छौँ जाँदै गर्दाखेरि पहिलाको भन्दा फरक महसुस गर्न सकिन्छ त्यो भएका कुरालाई चाहिँ हामीले आत्मसात गर्नुपर्छ त्यो राम्रो कुरो भएछ भलै यो कति दीर्घकालीन हुन्छ हिजो 64 पनि थियो होला 47 पनि त्यो किसिमको कुरा आएको थियो होला होइन त्यस कारण यसलाई दीर्घकालीन बनाउन सक्नुभयो भने यो राम्रो पक्ष हो उहाँहरूको चाहिँ सुशासन मुख्य कुरा हो नि त वास्तवमा भन्यो भने पारदर्शिता मुख्य कुरा हो र केही कुराहरू जस्तो अब पासपोर्ट कस्मेटिक होला थाहा छैन तर चाहिँ अब मैले चाहिँ त्यो धेरै सघन अध्ययन गरेका छैन पासपोर्ट घर पुर्याउने कुराहरू पनि त्यसलाई चाहिँ नकारात्मकै भनिरहने अवस्था चाहिँ रहेन भले पासपोर्ट पाइने होइन त्यो अर्को फाटो रह्यो हेरी होइन लगायतका कुराहरूलाई अनि अब सुशासनका कुराहरूमा भ्रष्टाचार सम्बन्धी कुराहरूलाई पनि सम्भवतः यो सरकार आइसकेपछि 3 महिनामा पहिले भन्दा भ्रष्टाचार बढ्यो भनेर भनिहाल्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन यी कुराहरूमा केही चाहिँ फेरबदल भएकै छ अनि अर्को चाहिँ अलिकति भनौँ न विधि नपुगेको कुरामा विष्णु पौडेलको गिरफ्तारीलाई त म विधि नपुगेको मान्दिनँ तर रमेश लेखक र केपी शर्मा ओलीमा अलिकति हतारिएको हो कि अथवा दुईटै कुरा पनि हुन सक्छ त्यहाँ चाहिँ किनभने जेएनजीको जुन किसिमको प्रेसर पूर्व गृहमन्त्री प्रधानमन्त्रीप्रति जुन किसिमको चाहिँ आक्रोश थियो त्यसलाई साम्य गराउने कुरा पनि हुनसक्छ सुनियो मतलब चाहिँ दुईटाको सरल अन्डरस्ट्यान्डिङमा जेन्टल जेन्टल अन्डरस्ट्यान्डिङमा भएको पनि हुनसक्छ किन भन्दा अहिले त केपीओलीलाई चाहिँ हत्यारा कसैले भन्दैन नि त उहाँले पनि त चाहिँ एक किसिमको चाहिँ माफी पाउने अवस्था भन्यो नि त कतै राजनीतिमा त्यस्तो नहोला भन्न सकिँदैन तथापि वक्र रेखामा चल्ने भएको हुनाले तपाईँ हामीलाई चाहिँ एउटा किसिमको ललिपप देखाउने भित्र अर्को किसिमको
1: हुनु पनि सक्छ
0: होइन दही चिउरा खाना जम्मा भएकाहरूको कहाँ पुग्यो भन्ने कुरा त हामी देखेकै छौँ नि त त्यसो भएको हुनाले इन्टेन्सनै खराबै जस्तो भनौँ न सुकुम्बासीमा पनि इन्टेन्सन खराब थिएन होला व्यवस्थापन गर्ने कुरा त्यति सजिलो रहन्छ भन्ने कुरा चाहिँ उहाँले बुझ्नुभयो होला तर गर्न सक्नु भएन भने त्यो काउन्टर चाहिँ पेब्याक चाहिँ हुन्छ उहाँहरूलाई सुकुम्बासीकै कुराहरू पनि होइन अब लगायतका कुराहरूलाई त्यति धेरै नेगेटिभली नै हेर्नुपर्छ चाहिँ म चाहिँ भन्छु
1: यो समग्रमा भन्दा गर्न खोजेको आशा लाग्दा कुरा छन् केही केही कुरामा चाहिँ हतार नगरिकन विस्तार गरेको भए
0: म यसलाई चाहिँ 80-20 हेरौँ न
1: एकदम 80 चाहिँ राम्रो देखियो 20 चाहिँ अझै सुधार गर्नुपर्ने कुरा देखियो तपाईँले यसमा नि प्रश्न भन्नुभयो अब यो महाधिवेशन उद्घाटनकै बेलामा सायद एमालेका त्यहाँ शुभकाम दिन जानुभएको प्रदीप गेवालीको प्रश्नमा अथवा जिज्ञासामा अथवा उहाँको कुरामा टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गाडी चाहिँ एक्सप्रेस वेमै छ होइन यो लोकल होइन एक्सप्रेस हो र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेर उहाँले जवाब दिनुभएको थियो तपाईँलाई चाहिँ हेर्दाखेरि सरकारको गति अनियन्त्रित अवस्थामा छ कि नियन्त्रित अवस्थामा छ कतिपयले चाहिँ यो अनियन्त्रित अवस्थामा पनि छ भन्ने गर्छन्
0: म अनियन्त्रितै त देख्दिनँ नियन्त्रितै छ त्यहाँबाट फर्किसकेपछि प्रदीप नेपालजी के अरे प्रदीप गेवालीजीलाई यही प्रश्न कुनै एउटा सञ्चार माध्यमले गर्दै गर्दा उहाँले पोजिटिभली लिनुभयो त्यो राम्रै पनि हो जस्तो लाग्यो पोजिटिभ इन द सेन्स उहाँले के भन्नुभयो भने पहिला सरी लोकल गाडी जस्तै रोक्ने प्यासेन्जर चलाउने फेरबदल गरिरहने हुन्थ्यो नि त भनेको सरकार चाहिँ छेडछेडमा परिवर्तन हुने होइन अहिले त त्यो अवस्था छैन नि त त्यस कारण यो एक्सप्रेस हो यसमा ब्रेक लगाइरहनु पर्ने आवश्यकता छैन अथवा भक्त अहिले चाहिँ छ कि छैन थाहा छैन हजुर चण्डबगी
1: द्रुत बस हजुर
0: यो द्रुत बस पनि भयो त्योभन्दा पहिले चाहिँ भक्तपुर एक्सप्रेस भन्ने थियो कि
1: ए
0: त्यो भक्तपुर एक्सप्रेस के गर्थ्यो भने भक्तपुर यो चाहिँ के अरे रत्नबार चाहिँ भक्तपुर बसबाट चढिसकेपछि एकैचोटि भक्तपुर गएर बिचमा चाहिँ प्यासेन्जर चढाउने झार्ने चाहिँ हुँदैन थियो कि म चाहिँ कहीँबाट झुकिएर कोटेश्वर झर्नुपर्ने मान्छे चढेर भक्तपुरबाट फेरि फर्केर आएको अवस्था छ कि सम्भवतः उहाँले त्यसलाई त्यो कुरालाई पनि इङ्गित गराए हुनसक्छ मेटाफोरिक रूपमा चाहिँ त्यो कुरा पनि होला अब अर्को त्यसैले चाहिँ कार्टुन बनाएर पनि राख्नुभयो सुर्खेत काठमाडौँ होइन एक्सप्रेस भनेर चाहिँ बालनजीले चलाएर विष्णुजीलाई चाहिँ प्यासेन्जर बनाएर चाहिँ
1: हाम्रो
0: सुदन गुरुङजीले चाहिँ काठमाडौँ लिएर आएको यो त्यतिको भिआइपीलाई ल्याउन हुन्थ्यो हुँदैन एउटा पाटो होला मलाई चाहिँ राम्रै लागेको छ किन लागेको छ भने उहाँ 5 पटक अर्थमन्त्री 3 पटक उप प्रधान सहितको 8 पटक मन्त्री भएको मान्छेले रूपन्देहीमा विकास गर्नुभएको छ भन्छन् तर सुर्खेतदेखि काठमाडौँ आउने बाटो कस्तो रहेछ
1: अनुभव गर्न पाउनु
0: अझ त्यहाँ चाहिँ मैले के चाहिँ जोड्दै थिएँ आज पनि कक्षा कोठामा छलफल भएको थियो 20 गाडी रोकेर खाना खुवाउँदै गरेको एउटा जुन होटल छ त्यो होटलमा ल्याएर उहाँलाई खाना खुवाउनु पर्थ्यो त्यो चाहिँ गरेनन् भन्ने चाहिँ मलाई लागेको थियो कि वास्तवमा किन भन्दा सारै चाहिँ अतिभिन्त भएको छ नि.
1: त्यही भएर त भदौको भित्र भएको हो
0: त्यो कुराको त्यो भारै छ भन्ने कुरा त उहाँ रियलाइजेसन छैन नि त. रियलाइजेसन बुटोलको चाहिँ त्यो बसपार्क पानी फोटो हालिराखे साथीहरूले होइन, त्यो त देख्नु पर्यो नि
1: एकदम. भने तपाईँलाई
0: अब अझै पनि उहाँहरूले रिगेन हुन्छौँ रिभाइभ गर्छौँ भन्दै गर्दा त यी कुरामा सुधार आएन नि. रिगेन गर्ने हो रिभाइभ हुने हो उहाँहरूको आचरणमा सुधार आयो भने. मैले त योभन्दा अघिल्लो पनि एउटा अन्तर्वार्तामा यहाँ भने अथवा कथा भने बिर्सेँ मैले. प्रत्येक दशैँमा सबै पार्टीका नेताहरू गाउँ फर्किँदाखेरि पब्लिक बसमा चढेर फर्किनुपर्छ कि, ताकि हाम्रो चाहिँ कनेक्टिभिटी के छ भन्ने कुरा चाहिँ थाहा होस् क्या, जनताले कुन किसिमको शास्त्रीको व्यारिजन हुनेको थाहा हो. त्यो भयो भने पो हुन्छ. उहाँहरू चाहिँ प्लेन चढेर हिँड्ने अनि दाउन्नेको जाम कसरी थाहा हुन्छ, किन बाटो भन्छ त नि. अहिलेकाहरूले पनि त्यो बिर्से भने समस्या सिर्जना हुन्छ. सायद त्यही नहोस् भन्नको लागि पनि होला बेला बेला चाहिँ आफै गाडी चढाएर हिँड्ने गर्नुहुन्छ प्रधानमन्त्री मन्त्रीजीहरू पनि
1: एकदम. अब हामी अन्त्य अन्त्यतिर आइपुगेको छौँ. तपाईँले जो यो सरकार अनियन्त्रित अवस्थामा छैन, नियन्त्रित अवस्थामै छ, बाहिर अरू खालको आशंका भए पनि सरकारले गर्न खोजेकै देखिन्छ.
0: त्यसलाई अनियन्त्रित बनाउन चाहिँ कहिले काहीँ एक्सप्रेसमा चढेका गाडीहरूमा अब तपाईँ हामी बाइक चलाउँदै गर्दा पनि सानो ढुङ्गा पऱ्यो भने उछिटिएर हामी कसरी झर्छौँ नि, त्यस्तै ढुङ्गाहरू कहिलेकाहीँ माइती घरमा चाहिँ ल्याएर तेर्साउने गर्ने गरिन्छ होइन. मैले थोरै भन्नु नाजायज हुन्न होला सायद, जसरी हिजो चाहिँ अहिले चाहिँ प्लस टूका विद्यार्थीलाई नतिजाको विषयमा ल्याएर जसरी 11 विद्यार्थी संगठनले उठाल्न खोजिरहेछन् नि, प्रक्रियागत रूपमा ती ढुङ्गाहरू चाहिँ उहाँले सफा गर्नुपर्छ कि, होइन भने यस्ता ढुङ्गाहरूले फेरि दुर्घटना पनि बनाउन सक्छ.
1: आफ्नो कारणले भन्दाखेरि पनि अर्को कारणले गर्दा दुर्घटना हुन सक्छ, त्यसमा सजग हुनुपर्छ.
0: त्यो त हो, किनभने विपक्षीको धर्मै त हो नि
1: एकदम.
0: तपाईँको 6 महिना हुनुपर्ने रिजल्ट 45 दिनमा किन भयो भनेर म आन्दोलन गर्ने होइन नि त. त्यहाँबाट भएका त्रुटिहरू के छन् भनेको त प्रोसिडरमा जाने हो नि, पुनर्योग गर्ने, भएन भने कपी हेर्न पाइनेछ त्यो हेर्ने, त्यहाँबाट चाहिँ बदमासी कैफियत थुप्रै देखियो भने पो आलोचना गर्ने होला नि त. अनि मेरो 4 GPA आउनुपर्छ भनेर माइतीघर मण्डलमा चाहिँ आएर आन्दोलन गर्ने अनि 4 GPA दिएर पठाउने हुन्छ, त्यो त हुँदैन नि होइन. त्यसकारण यी कुराहरूमा उहाँहरूले समयमा ध्यान दिनुपर्छ. हुन त रवि लामिछानेले हामीलाई कसैले चाहिँ अल्झाएर लडाउने होइन, हाम्रै खुट्टामा अल्झाएर लड्छौँ. महाधिवेशनमा हेर्दै गर्दा त त्यस्तो पनि देखियो होइन, खुट्टामा हालिदिने खालको अवस्था. तर त्योभन्दा ठुलो चाहिँ हडल चाहिँ के हुन सक्छ भने विपक्षीहरूबाट आउन सक्ने कुराहरूलाई उहाँहरूले चाहिँ अथवा विपक्षी मात्रै नभनौ जनताबाट आउने आवाजलाई समयमा सम्बोधन गर्नु भएन भने, जनतालाई चाहिँ बुझ्न सक्नु भएन भने 24 फेरि फर्किन सक्छ.
1: अब अन्त्यमा अर्जुन जरियालज्यू तपाईँले धेरै कुरा भन्नुभयो. हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्व सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले 3 महिना पूरा गरेर 100 दिन मनाउँदै गर्दाखेरिको मूल्याङ्कन पनि तपाईँले गर्नुभयो. अहिले 80% र 20% कुरा गरौँ, 80% राम्रो काम गरेका छ, 20% सुधार गर्ने कुरा भनेर तपाईँले भन्नुभयो. अब अर्कोचोटिको छलफलमा चाहिँ एकदम राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 100 मा 100 नम्बरै ल्याउने गरी काम गरिरहेछ भन्नको लागि चाहिँ हामीले यसरी भन्न पाउनको लागि के कसरी चाहिँ यो अहिले आएका गुनासा असन्तुष्टि कतिपय अवस्थामा यो सरकार निरङ्कुश बन्न खोज्यो भन्ने कुरा पनि आइरहेका छन्, कसरी काम गरेर नागरिकको विश्वास जितोस् भन्ने तपाईँको चाहना छ? एउटा पार्टीमा एकता सँगसँगै नागरिकको विश्वास जित्ने र नागरिकले को खोजेका कुराहरू पूरा गर्ने काममा चाहिँ अब सरकार कसरी अगाडि बढ्दै हुन्थ्यो होला?
0: वास्तवमा पार्टी र सरकारलाई चलाउने मेकानिजम जसरी अहिले चाहिँ फरक बनाइएछ त्यसरी चाहिँ त्यसलाई राम्ररी अगाडि बढाउन सक्नुपर्छ. एउटा सकेसम्म एक पद एक व्यक्तिको अवस्थामै गएको भए अझ राम्रो हुन्थ्यो, अथवा मन्त्री भएका मान्छेहरू पदाधिकारी नहुने अवस्था सृजना गर्ने हो भने त्यो चाहिँ पार्टीले राम्ररी काम गर्न सक्थ्यो. यो आजको चाहिँ मुद्दा होइन, 11 सालमा बिपी र मातृकाबाट सृजना गरिएको चाहिँ मुद्दा हो. त्यसलाई म्यानेज गर्न सक्नुभयो भने एक किसिमको सहजीकरण हुनसक्छ. प्लस उहाँहरूलाई मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि म भन्छु, त्यस पछाडि उहाँहरूले चाहिँ ओरिएन्टेसन कार्यक्रम त राख्नुभयो, मेरा कारणले राख्नुभयो भने त होइन होइन, किन 52 का विभिन्न ठाउँबाट चाहिँ दान गरेर ल्याएका गाई जस्ता हो नि त, त्यो दामलो छोडिदियो भने त भकारोमा आफ्नै भकारोमा फर्केर जान सक्छन् नि, अवसर दिनु भने फर्केर जान्छन्, ठुलो कुरो भएन अर्को आउँछ के को हुन्छ त. त्यस कारण तपाईँले धेरैभन्दा धेरै कम्प्रोमाइज नगर्नुहोस् क्या. अमरेश सिंह अथवा खगेन्द्र सुनवार जस्ता मान्छेहरू जसले तपाईँको पब्लिक इमेजलाई ड्यामेज गर्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई समयमा सचेत गराउनुहोस्, होइन भने कारवाही गर्दैन के फरक पर्छ. एउटा असा के अरे फिर्ता बोलाउने भन्नुहोस् तपाईँले चाहिँ पार्टी सदस्य नरहेको भनेर कारवाही गर्दैन के फरक पर्छ. 182 ठाउँमा 181 हुन्छ निर्वाचन हुन्छ, अर्कोले जिते पनि जित्छ, के ठुलो कुरो भएर. तर निर्मम चाहिँ हुनुपर्छ है, जथाभावी बोल्न पाइँदैन. त्यो भयो भने तपाईँको के हुन्छ भने बोल्न पाइन्छ तर पार्टीका कुराहरूलाई पनि मान्नु पर्यो नि. महाधिवेशनमा सहभागी नहुने, म राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ ठुलो मान्छे हो, मलाई चाहिँ गृहमन्त्री चाहिन्छ, परराष्ट्र मन्त्री चाहिन्छ भन्न मिल्छ? नभने पनि पाउने रहेछ त. महावीरसँग त त्यसले महावीर पनि त खानु भयो त मागेर पाइने कुरा पनि त होइन रहेछ नि कतिका कुराहरू त्यो त बुझ्न सक्नु पऱ्यो नि त्यो बुझाउन सक्नु पनि पऱ्यो अर्को अब हाम्रो सामाजिक संरचना हो 70% त भन्न सकिँदैन किन सकिँदैन भने मैले फेरि पनि भने यो आधा सरकार हो आधा सरकार क्याबिनेट मात्रै नै चाहिँ राष्ट्रपतिको हो कर्मचारी त हिँसैकै हो नि उहाँहरूले डिसिजन गर्नुभन्दा पहिले विभिन्न राजनीतिक दलका चाहिँ नेताहरूको घरमा सन्देश पुगिसकेका हुन्छ क्या त्यसैलाई व्यवस्थापन गर्नलाई होला सायद उहाँले 30-55 अवधारणा ल्याएर बरु भए पनि चलाउनु पर्यो अर्थात् दाई पुरानै नयाँ जुत्ता कसरी बनाउन सकिन्छ न्यायालयमा उहाँहरूको 92 सेटिङलाई भत्काउनको लागि फेरि उहाँहरूले नै सिफारिस गरेको मान्छे त्यहाँ त सहमत भयो भने जसोकै चाहिँ छजनामा जसोकै ल्याए पनि हामी मान्नेछौँ भनेर ल्यायो भने त पछि चाहिँ बखेडा गर्न पाइन्छ कि त सिफारिस गर्नु भएन ल्याउँदै गर्दाखेरि पनि ल न्यायालय चाहिँ ध्वस्त बनायो त्यसले ल्याउने परिणाम नहेरिकन चाहिँ प्रक्रियामा मात्रै हामी चाहिँ बढी गऱ्यौँ कि अर्थात् कर्मचारी चाहिँ अर्कैको छ राष्ट्रिय सभा अर्कैको छ प्रदेश सभा अर्कैको छ स्थानीय अर्कैको छ काम गर्न खोज्यो काम गर्न सकिने अवस्था छैन भने त्यसमा त काम गर्न पाउनु पऱ्यो नि त अनि त्यो गर्दै गर्दाखेरि फेरि के हो भने निरग्रोस अनि गर्ने कसरी त भएन पनि भन्ने गर्न पाउँदैनस् पनि भन्ने हातखुट्टा बाँधेर खोलामा चाहिँ पौडी खेल्न लगाइदिएर हुन्छ र त्यसकारण मैले यहाँनिर अरुण सुवेदीलाई चाहिँ सम्झिन चाहे कि उहाँले पटक पटक भन्ने गर्नुहुन्छ नेपालको प्रधानमन्त्रीको हातखुट्टा बाँधिएका छन् कम्तीमा त्यो फुकाउनुपर्छ
1: यो फुकाउने प्रक्रियामा छ
0: प्रक्रिया त्यसलाई चाहिँ बरु विधि मिलाउने कुराहरू के हो विधि मिलाउनु पर्यो होइन जस्तो अब अहिले चाहिँ तपाईँले कर्मचारी स्याग गर्ने अथवा 30-55 लागू गर्ने ऐन लिएर आउनु भने त 1 वर्ष पनि कार्यान्वयन हुँदैन नि मलाई लाग्छ यो अधिवेशन चाहिँ अन्त गरिसकेपछि उहाँहरूले त्यो चाहिँ अध्यादेश ल्याउनुहुन्छ काम त गर्न दिनुपर्छ
1: हामीले आशा गर्ने ठाउँ धेरै छ विश्वास गर्ने ठाउँ धेरै छ
0: त्यसकारण काहीँ पनि रिडिफाइन नगर्ने त हिजोको ठिक छ त किन चाहियो त नि आशा चाहिँ गर्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई र त्यो आशा गर्दै गर्दा कतिपय कुराहरू रुल अफ ललाई बढी प्रायोरिटी चाहिँ उहाँहरूलाई दिनु पर्यो त्यति चाहिँ मेरो उहाँहरूलाई चाहिँ अनुरोध हो वास्तवमा त्यसलाई चाहिँ मानिएन भने फेरि अर्को किसिमको चाहिँ होइन निराशाको भल्ली नै नहोला विष्णु पौडेलको विरुद्धमा जुलुस निकाल्ने हिम्मत त खासै भएन नि भण्डाफोर गर्ने त भन्नुभएको छ उठाएर गएर भण्डाफोर गर्ने कुरा त ठुलो कुरो भएन नि
1: एकदम तपाईँलाई धेरै धेरै धन्यवाद अर्जुन दोजरियालज्यू यो महत्वपूर्ण समय विचारको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 3 महिना पुगेर यो 100 दिन मनाउँदै गरेको अवस्थामा तपाईँले यो मूल्याङ्कन सँगसँगै सुझाव पनि प्रस्तुत गर्नुभयो यसको लागि फेरि पनि धन्यवाद
0: धन्यवाद यहाँलाई पनि उज्यालो रेडियो नेटवर्क परिवार सबैलाई धन्यवाद मलाई चाहिँ देशको दुईटै बहुमत प्राप्त सरकारको प्रथम महाधिवेशनको बारेमा आफ्ना धारणाहरू सरकारको बारेमा राख्ने धारणाहरू चाहिँ राख्ने अवसर दिनुभएकोमा यहाँलाई पनि पुनः धन्यवाद दिन चाहन्छु हस् धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन दोजरियाल आज हामीले राष्ट्रसभाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार
2: यो जिन्दगीले पनि केही मच्छर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि
2: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
3: लटिपिराग फोन नम्बर 9820293948 9820293948
4: सूचना सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054967993।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: Radio Bheri FM
3: Extreme Energy Drink Time Check Aile Thik 9 Baje Ko Chha
4: Extreme Energy Drink Taste the Difference Feel the Energy

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको एक दुई ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोडिए। सीप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1400 नाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा, अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। मनसून विस्तारसँगै पानी पनि पर्ने र यसले गर्मीबाट राहत पुग्ने तथा धान खेती गर्ने किसानलाई पनि सहज हुने मौसमविदले बताएका छन्। यद्यपि यस वर्षको मनसून अवधिभर सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण यसअघि नै गरिएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा पानी परेको छ। बिहान काठमाण्डु उपत्यकामा पनि हल्का वर्षा भयो। आज दिउँसो कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 माइखोलामा सड़क माथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती त्यस क्षेत्रमा पानी परेको थियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जोखिमयुक्त यो सड़क खण्डमा लेदोसहित पहिरो झर्ने र गाड़ीको आवागमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ। पहिरो पछ्याउने काम भइरहेको उहाँले बताउनुभयो। त्यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा ढिस्को र 2 रूख ढलेर सड़क अवरूद्ध छ। बन्द सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो। सड़क खण्ड अवरूद्ध भएपछि इलामसहित 5 थर, ताप्लेजुङ र झापाका नागरिक प्रभावित भएका छनृ।

0: जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोड़िएका आयोजना आर्थिक वर्ष 2074-75 83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सड़क डिभिजन कार्यालय मातहतको जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढ़ाएको सूचना अधिकारी सिंहको भनाई छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको हो। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असूल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असूल उपर गर्नेतर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराको भनाइ छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अल्पत्र पारिएका सड़कका 10 रुग्ण आयोजनाको ठेक्का तोड़िएको सड़क डिभिजन कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाण्डुको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासडुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। अब थप खबरहरू। नेपालले साउदी अरबलाई सीप परीक्षण कार्यक्रम एसभीपी रोक्न अनुरोध गरेको छ। साउदी नेपालमा जून 17 सीप परीक्षण शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखायर संघको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिक कोशी प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसबीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सिप प्रमाणीकरण एसबीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत मियाखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस विषयमा थप जानकारी उपलब्ध गराउने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। प्युठानको स्वर्गोदारी नगरपालिकाका उपमेयर मिनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001J00008 नम्बरको गाड़ी आफै चलाएर स्वर्गोदारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। गाड़ी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरीकारले प्युठानका प्रहरी नायब उपरीक्षक डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गोदारी नगरपालिका उपमेयरमा निर्वाचित हुनुभएको थियो। अब विदेशको खबर। भेनेजुएलामा गएको बुधबार आएका दुईवटा शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या 1430 जना पुगेको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिरहेको समाचार संस्था एपीले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित लागुआइरा राज्यमा हजारौं नागरिक आफ्ना आफन्तको खोजीमा आफै डोरी ठूला उपकरण र खाली हातले भग्नावशेष पन्छाइरहेका छन्। सरकारी उद्धारको प्रयास पर्याप्त नभएको आरोप लगाउँदै स्थानीय बासिन्दाले केही ठाउँमा विरोध समेत गरेका छन्। भूकम्पपछि झण्डै 69,000 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। भूकम्पका कारण हजारौं घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले राहत खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पनि गरिरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह के बाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4 अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कंगोले उज्बेकिस्तानमा 3-1 पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10औं मिनटमा एल्डोरलीको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68औं मिनटमा युवान विशाले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि 78औं मिनटमा फिस्टन माइलले कंगोलाई अग्रता दिलाए भने इन्जुरी समयमा विशाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विश्वकप फुटबलमा अहिले समूह जेका दुई खेल भइरहेका छन्। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चलिरहेको छ। अहिले खेलको 64औं मिनट भइरहेको छ र अल्जेरिया र अस्ट्रियाले अहिले समान 2-2 गोलको बराबरी खेलेका छन् भने अर्जेन्टिनाले खेलको पहिलो हाफमा 2 गोल गरेकोमा जोर्डनले दोस्रो हाफको खेल भइरहँदा केही बेर अघि 1 गोल फर्काएको छ। चार बन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना। पानी नपर्दा धान रोपाई प्रभावित। आज कोशीको 1-2 ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध। कर्णाली राजमार्गका 16 वटा रुग्ण ठेक्का तोड़िए। सिप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध। द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 14 नाग्यो। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा। अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीचको खेल चल्दै।
4: म मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
11: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
11: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: me a
1: extreme energy drink.
2: एसई सक्यो अब रमाइलो सुरु भयो
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
2: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
4: नेपाल टेलिकम राष्ट्रको संचार
5: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दार भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो
5: न टिपिराख। फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
3: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
6: आवश्यक पद संख्या: बोलेरो जीप हलुका सवारी चालक एकजना, मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
3: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गतेसम्म संस्थाको सेवा केन्द्र साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
6: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
3: सूचना विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए संचालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा संचालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा तीन वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। आवश्यक कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत
7: रेडियो भेरी एफएम।

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Zirconia Extreme Energy Drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुले को डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेरनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
6: हो र दाजु,
5: कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि.
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो.
2: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
8: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9855-51960 र 9768-84-566।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँ पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9855-40719 र 9855-51715।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
7: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के

0: एसई सकियो अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
0: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम राष्ट्रको संचार।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9855546455।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0383520307।
4: सम्पर्क मोबाइल नम्बर 9580506032 9580553515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
9: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
0: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार
0: दरखास्त दिने अन्तिम मिति। यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9 लाठीकोइली सुर्खेत।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
7: सबैको मन सुने
6: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
3: आवश्यक पद संख्या बोलेरो जीप हलुका सवारी चालक 1 जना मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक 1 जना अटो चालक 2 जना न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने सेवा सुविधा संस्थाको नियम अनुसार
2: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
3: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्र नगर 9 लाटी कोइली सुर्खेत।
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै के गुनगुनाइरहेको?
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: me a
1: extreme energy drink.
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्दैछ कि गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
2: साक्षर समाज, सक्षम राष्ट्र, आत्मनिर्भर जीवनको लागि, रोजगारी र अवसरको लागि, सामाजिक विकास र समृद्ध राष्ट्रको लागि, लैंगिक, जातीय र क्षेत्रीय समानताका लागि, अधिकार र कर्तव्य बोधका लागि, स्वास्थ्य सम्बन्धी सचेतनाका लागि, आर्थिक सशक्तिकरणका लागि, त्यसैले शिक्षित बनाऊ, प्रगतिको पथमा लम्क्यौं।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
7: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9855159960, 9841।
6: अनुसार आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
7: साथै

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 11 बजे को भेरी हाइलाइट्स पाठक सिद्धकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने निर्णय, कर्णालीको हिमाली जिल्ला हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो, फिफा विश्वकप फुटबलमा अन्तिम 32 अर्थात नकआउट चरणको खेल तालिका सार्वजनिक, पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तरोन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जाल जोड्ने उद्देश्य सहित सहमति भएको उनीहरूले बताएका छन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीतिक सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति गरेको भन्दै यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय भएको बताउनु भएको छ। कर्णालीको हिमाली जिल्ला हुम्ला जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। दक्ष जनशक्ति सहितको विशेष टीमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाका बीच पनि शल्यक्रिया सफलतापूर्वक गरिएको बताइएको छ। कार्यालयका प्रमुख एवं विशेषज्ञ चिकित्सक उमाकान्त तिवारीले जुम्ल्या शिशु रहेको गर्भावस्था जन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरिएको बताउनु भएको छ। अब जिल्लाबाट शल्यक्रिया गर्नैका लागि बाहिर पठाउनुपर्ने बाध्यता हटेको पनि उहाँले दावी गर्नुभएको छ। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका सबै खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आउने राति पौने 1 बजे अमेरिकाको लस एन्जल्समा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै नकआउट चरणको शुरूआत हुनेछ। यसै गरी भोलि राति पौने 10 बजे हिस्टन स्टेडियममा ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्नेछ भने बोस्टन स्टेडियममा जर्मनी र पाराग्वे बीच भिडन्त हुनेछ। मंगलबार 3 खेल तय भएका छन्। डलास स्टेडियममा आइभरी कोस्टले नर्वेसँग खेल्दा न्यू जर्सी स्टेडियममा फ्रान्स र स्वीडेन आमने सामने हुनेछन्। यस्तै नेदरल्याण्डसले स्टाडियो मोन्टेरीमा मोरक्को चुनौती सामना गर्नेछ। बुधबार एटलान्टा स्टेडियममा इंग्ल्याण्डले कंगो डीआरसँग खेल्नेछ भने बेल्जियमले सेनेगलसँग र मेक्सिको सिटी स्टेडियममा मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै बिहिबार साबित विजेता स्पेनले लस एन्जल्समा अस्ट्रियाको सामना गर्दा संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा बोस्निया हर्स गोविना र बीच संयुक्त राज्य अमेरिका बीच प्रतिस्पर्धा हुनेछ। यस्तै आउने शुक्रबार पोर्चुगल र क्रोएसिया तथा स्विजरल्याण्ड र अल्जेरिया भिड्नेछन्। डालास स्टेडियममा अस्ट्रेलियाले इजिप्टको सामना गर्दा मियामी स्टेडियममा

0: अर्जेन्टिना र केप भर्डी बीच प्रतिस्पर्धा हुनेछ। समोचरणको अन्तिम खेल भने आउँदो शनिबार कन्सास सिटी स्टेडियममा कोलम्बिया र घाना बीच हुने तय भएको छ। हवस् फेरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
8: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
6: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: के तपाईँ आकर्षक फोटो फ्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ,
2: सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
5: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
5: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
2: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: यो जिन्दगीले पनि केही लथर बाटोला होला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
9: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
10: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर
10: सुरजन रोकाईलाई भेट।
9: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
10: नकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
11: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
12: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएछु मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: मुर्गाहरू जहिले पनि

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि श्रावण 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन श्रावण 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitcha barambar.
1: SE sakyo aba ramailo suru bhayo.
2: नेपाल टेलिकम ले ल्यायो विशेष SEE ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भ्वाइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भ्वाइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40913 र 97054-67993
10: रेडियो भेरी एफएम

पानी चाहिए।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Media.
1: Extreme energy drink.
2: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
7: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
8: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
7: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
7: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
8: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
7: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
7: हो त्यही गएर
8: सूर्जन रोकाईलाई भेट
7: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
8: ल टिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48
9: सूचना
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
9: आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायु गोला बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
11: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 0385222553 र मोबाइल नम्बर 98586654555

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-9966।
3: सबैको मन सुने
4: रेडियो भेरी एफएम।
5: वैशाख महिना गयो जेठ।

0: तपाई आउँदाखेरि भेट भइहाल्यो फेरि बस्छु आज तुम्केर दिन गए पनि रात जाने छैन बस्छु आज तुम्केर
1: ओ रिया

ना पानी बंद करो या पानी खाए।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास। गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्यूडको भूकम्प। मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी। र विश्वकप फुटबलमा साबेक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा। अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लाग्यो। नेपाल खबरमा अब पूरा खबर। आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। दिउँसो देशभर मौसम साधारणतया बदलिरहनेछ। गैराती पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो। आज झापा, इलाम, पाँचथर, ताप्लेझुङ, त्यसै गरी संखुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सी कोशी, बागमती, गण्डकी मधेश र सुदूरपश्चिमका साना नदीमा वहाव आकस्मिक बढ़न सक्छ। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ़दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2000 देखि 2500 सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसादीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको

0: जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्य था पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढ़ी नगरपालिका 4, खाल्ले र हलेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीभिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीभिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तरपूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समय अनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गर्दै लगातार तेस्रो जीत हात पार्यो। अर्जेन्टिनाको जीतमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गोल गरे। मेसीको यो विश्वकपमा 6ठ गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4 अङ्क जोडेका छन्। गोलन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 को समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 1:45 बजे दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास, गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्युडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: भर्ना खुल्यो, सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230।
2: र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विधेनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
9: एसई सक्यो अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र ₹20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
9: अझै रमाइलो ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम राष्ट्रको संचार
12: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
13: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: Mia.
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0883522360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484641।
8: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
9: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
8: आवश्यक पद संख्या बोलेरो जीप हलुका सवारी चालक एकजना, मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा संस्थाको नियम अनुसार।
9: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
8: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्र नगर 9 लाटी कोइली सुर्खेत।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिने छै 22 जना भया
11: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98484956576।
9: सूचना विद्यानगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू ट्युसन तथा कोचिङ सेन्टर छात्रावास मोन्टेसरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको 1 पटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गते भित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ।

0: कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सक्कल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिस र पासपोर्ट साइजको फोटो एक प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौं।
1: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
2: रेडियो भेरी एफएम

0: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385-20-307।
5: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सबैको मन सुने
3: रेडियो भेरी FM।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौ।
4: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत। कर्मचारी आवश्यकता सम्बन्धी सूचना
5: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
4: आवश्यक पद संख्या बोलेरो जीप हलुका सवारी चालक एकजना, मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा संस्थाको नियम अनुसार।
5: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गतेसम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र स्त्री परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
4: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्र नगर 9 लाठी कोइली सुर्खेत।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने छ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-966।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।
8: Extreme energy drink. Time check. Aile thik 1 baje ko cha.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455। सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्दार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर
4: सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो
4: लटिपिराख। फोन नम्बर 98-20-29
5: 9348 9820 29 9348
6: रेडियो भेरी एफएम।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाइरिया,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10, खजुरा, मोडेल कलेजको तल्लोपट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: सबैको मन सुने.
2: Radio Bheri FM.

0: Extreme energy drink.
1: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054769
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98581960 98481936 र 98488966।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी एफएम

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्रीहरू भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री एग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

कर पुआ जा घर जानी बेला बनी भ अपन काम बनी जदिन ले रहा पर आनी हां।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्ने दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो,
3: त्यही गएर सूर्जन रोकाईलाई भेट.
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो
3: लटिपिराग. फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
4: रेडियो भेरी एफएम

0: खेलेर मैले जानु पर्दैन।
1: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि।
2: कति साह्रै गाली गरेको
1: किन गराउँछ नि बुढा।
2: फरियाजी मैले किनिदिएको लाएर आएछु मरिले।
1: होइन मैले किनिदिएको
2: कहाँ हुन्छ, मैले किनिदिएको
3: के पनि होइन जाने हिँड्न किनेको।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। सूचना
2: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिई सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि विद्यालयको हकमा तहगत र कक्षागत सबै कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
3: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या बोलेरो जीप, हलुका सवारी चालक 1 जना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक 1 जना, अटो चालक 2 जना। न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा संस्थाको नियम अनुसार
2: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE ऑफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9.80 रुपैयाँ बैलेंस सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट वॉइस 500 MB डेटा 10 SMS।
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस वॉइस 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9682929133 र 9855556।

0: me a
1: extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840044631.
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम.
7: महिना गयो चेत.

来了。

0: پادشاه حکومت بر پادشاه بود.
1: سرکو ٹھوٹو کھا

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको 1 घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-25414, मोबाइल 98-85-51960, 98-481-19336 र 98-88-28-966।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 3 बजेको छ।
8: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट बिढ़ीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष, उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातीदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थजीतको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती

0: पूँजीगत खर्च बढ़ाउन र कमानान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाई छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता, एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा काठमाण्डुमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबैसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट मिर्ची खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनए का अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बिडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै तीन गुणासम्म बढ़िरहन्छ। 24 लाख भन्दा बढ़ी व्यक्ति समेत एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ शोष्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृद्धि जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मिडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तीजन्य पदार्थसँग जोड़िएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, साथै घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार

0: आउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एक साथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लीटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्ष बीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर। विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3-4 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउन आग्रह। चुरोट वृद्धिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
7: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5601 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
8: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
9: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
7: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: नागरिक बडा पत्रको उपयोग गरौ।
3: नागरिक बडा पत्रमा सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्राप्त गर्न लाग्ने शुल्क र समय अवधि, सेवा प्रदान गर्ने जिम्मेवार पदाधिकारी र निजको कार्यकक्षको विवरण, तोकियो बमोजिम अन्य कुरा उल्लेख गरिएका हुन्छन्। सेवाग्राहीले समयमा सेवा प्राप्त नभए तत्काल कार्यालय प्रमुख वा तोकियोको अधिकारी समक्ष उजुरी गरौ।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, अङ्ग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-85-51-960, 98-481-1936 र 98-88-29-966।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं सुखमय जीवन बिताउन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631। खुशीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984। वैदेशिक रोजगारमा जानेले घरमा छोड्नुपर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगिताको प्रमाणपत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाणपत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
4: रेडियो भेरी एफएम 98.6 x 102.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला मुगु हुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो र फिफा विश्वकप फुटबलमा अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक, पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका प्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडीमाणी हुँदै कालीकोटको ब्याउली पान्तली सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका प्रतिनिधि, राजनैतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्लाबीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीति सड़कलाई छिटो भन्दा छिटो स्तरोन्नति गर्ने सहमति भएको बताउनु भएको छ। सड़कलाई प्रादेशिक सड़कको रूपमा विकास गर्न सर्वसम्मत निर्णय भएको उहाँको भनाइ छ। सड़कले पूर्णता पाएमा कालीकोटका सांसद र सरकारवालाहरूले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्ला

राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छिटो सुरक्षित र सहज हुनेछ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको मुख्य पर्यटकीय गन्तव्य राराताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुनेछ। भैरव गाउँपालिका का अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्ला बीचको पर्यटन प्रवर्धनलाई थप मजबूत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भुटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनु भएको छ। गेट निर्माणका लागि शुभकालीका गाउँपालिका र पैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाई छ। कर्णालीको हिमाली जुम हुम्लाको जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भएको छ। दक्ष चिकित्सक सहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाबीच शल्यक्रिया सफलतापूर्वक भएको हो। कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक डाउमा कान्त तिवारीले जुम्ल्या शिशु रहेको गर्भावस्था जन्य जटिल अवस्थाको बिरामीको सफल शल्यक्रिया गरिएको बताउनु भएको छ। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण शिशुको उल्टो प्रसूति भएको जोखिमपूर्ण अवस्थालाई पनि जिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थामा केस पनि सफलतापूर्वक नै सम्पन्न भएको पनि डाक्टर तिवारीले बताउनु भएको छ। अस्पतालले जटिल खालका शल्यक्रिया दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएका छन्। जबरजस्तीकरणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका वडा नम्बर 5 डाँडा सल्यका 34 वर्षीय भूपू भूपबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 असोज 12 गतेको फैसलाले उहाँलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिमानाको सजाय सुनाएको हो। त्यसैता फरार रहनुभएका उहाँ करिब 20 महिनापछि पक्राउ पर्नु भएको छ। फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतका उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनु भएको छ। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जनाएको छ। फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आउने राति पौने 1 बजे अमेरिकाको लज एन्जलस दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नकआउट चरणको शुरूआत हुनेछ। यसै गरी भोलि राति पौने 10 बजे ब्राजिलले जापानको सामना गर्नेछ भने जर्मनी र प्याराग्वे बीच भिडन्त हुनेछ। यसै गरी मंगलबार 3 खेल तय भएका छन्। आइभोरी कोस्टले नर्वेसँग खेल्दा फ्रान्स र स्वीडेन आम्ने सामने तथा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। बुधबार इंग्ल्याण्डको कंगो डीआरसँग बेल्जियमले सेनेगलसँग र मेक्सिकोले इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछन्। बिहिबार साबिक विजेता स्पेनले अस्ट्रिया तथा संयुक्त राष्ट्रले अमेरिकाले बोस्निया हर्जेगोभिनासँग खेल्नेछ। यस्तै शुक्रबार पोर्चुगल र क्रोएसिया तथा स्विजरल्याण्ड र अल्जेरिया भिड्नेछन्। यसै गरी अस्ट्रियाले इजिप्टको सामना गर्दै अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ। यस चरणको अन्तिम खेल भने शनिबार कोलम्बिया र घाना बीच हुनेछ। हवस् तपाईँलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यो। साँझ 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोइराला बिदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: भाइजना भैया
1: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
3: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबाई रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
6: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
3: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबाइनी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455 36 98 4
7: रेडियो भेरी एफएम
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज

0: Insomnia
1: Extreme Energy Drink.
2: हेरोग्लेफनी मर्नु मा बाँच्नु बनायो क्यारु र कसरु भएको छ मेरा दिनेशले.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580404913 र 97054769993।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98581960, 98481936 र 98488966।
8: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
8: नाक बन्द हुने समस्या,
9: नाकबाट रगत बग्ने,
8: नाकभित्र मासुको गिर्खा पलाएको,
9: घ्राण शक्ति गुम्ने,
8: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
9: कानको संक्रमण,
8: कान सुन्न गाह्रो हुने,
9: कान बज्ने समस्या,
8: चक्कर लाग्ने,
9: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
8: घाँटी दुख्ने,
9: आवाज बन्द हुने,
8: निल्न गाह्रो हुने,
9: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
8: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
10: रेडियो भेरी एफएम

0: 6.9 को स्टैंडर्ड डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ विदेश जाउँ पासपोर्ट बनाउने कोसिस छ के गर्ने गर्ने मलाई दिक्कतार भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: नटिपिराख फोन नम्बर 9820293948 9820293948
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोरी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 0383590038 मोबाइल 9858720935 9862929133 र 9855556
5: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भया।
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशको काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
1: भर्ना खुल्यो,
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ, अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 9858-51960 र 9768-84-566।

हिमाल पहाड़ तराई तोड़फोड़ सबैलाई साँझ पाँच बजेको भेरी आइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्ने सहमति, प्रादेशिक सड़कको रूपमा विकास गर्ने सर्वसम्मत निर्णय, कर्णालीको हिमाली जिल्ला जुम्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफल, बाहिर जानुपर्ने बाध्यता हट्यो र फिफा विश्वकप फुटबलमा अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक, पहिला खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। दैलेख र कालीकोट जिल्ला जोड्ने सड़क स्तर उन्नति गर्न दुई जिल्लाका जनप्रतिनिधिले सहमति गरेका छन्। दुई जिल्लाको सहज यातायात सञ्जालमा जोड्ने आर्थिक तथा सामाजिक विकासका लागि दैलेखको माथिल्लो डुंगेश्वर दुल्लु डाँडीमाडी हुँदै कालीकोटको ब्याउली पान्तली सड़कको स्तर उन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, प्रतिनिधि सभाका सांसद र सरकारले सहमति गरेका हुन्। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुंगेश्वरमा सम्पन्न बैठकले सड़क पूर्वाधार विकासका लागि दुई जिल्ला बीच सहकार्य गर्ने सहमति गरेको हो। कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले बैठकले दुई जिल्ला र पालिका जोड्ने रणनीति सड़कलाई छिटोभन्दा छिटो स्तर उन्नति गर्ने सहमति भएको बताउनु भएको छ। यसलाई प्रादेशिक सड़कको रूपमा विकास गर्न सर्वसम्मत निर्णय भएको उहाँको भनाई छ। सड़कले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगंजसम्मको यात्रा निकै छिटो, सुरक्षित र सहज हुने बताइएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सड़क डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णय भएको छ। यो मार्ग बनेमा कालीकोट र दैलेखवासीका लागि कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राणाताल र सुर्खेत नेपालगंजको यात्रा सहज हुनेछ। भैरवी गाउँपालिकाका अध्यक्ष रीता कुमारी साईले दुई पालिका र जिल्ला बीचको पर्यटन प्रवर्धनलाई थप मजबूत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढ़ीमा आधुनिक स्वागतद्वार गेट निर्माण गर्ने सहमति पनि भएको बताउनु भएको छ। गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइ छ। कर्णालीको हिमाली हुम्लाको जिल्ला अस्पतालमा जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भएको छ। दक्ष चिकित्सक सहितको विशेषज्ञ टीमको व्यवस्था भएपछि समिति सीमित स्रोत साधन र दुर्गम भौगोलिक अवस्थाबीच शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। कार्यालय प्रमुख एवं विशेषज्ञ चिकित्सक डाउमा कान्त तिवारीले जुम्लिया शिशु रहेको गरेको छ। गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने उहाँको भनाइ छ।

0: दिएको बताउनु भएको छ। आमाको उच्च रक्तचाप अनि प्रसूतिको दोस्रो चरण, शिशुको उल्टो प्रसूति भएको जोखिमपूर्ण अवस्थामा पनि जिल्लामै शल्यक्रिया गर्न सफल भएको उहाँको भनाइ छ। जिल्लामा विशेषज्ञ चिकित्सकको टीम भएकाले केही जटिल अवस्थाका केस पनि सफलतापूर्वक नै सम्पन्न भएको पनि डाक्टर तिवारीले बताउनुभयो। अस्पतालले जटिल खालका शल्यक्रिया, दुर्घटनाका घाइतेको उपचार तथा कैलाश मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई उपचार सेवा प्रदान गर्दै आएको छ। जबरजस्तीकरण उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका वडा नम्बर 5 डाँडा सल्लेका 34 वर्षीय भूपुक बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उच्च अदालत सुर्खेतको 2081 असोज 12 गतेको फैसलाले उहाँलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिमानाको सजाय सुनाएको हो। त्यसता फरार रहनुभएका उहाँ करिब 20 महिनापछि पक्राउ पर्नुभएको हो। फरार प्रतिवादीको खोजी गर्ने क्रममा पर्याप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको संयुक्त टोलीले आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सल्यान जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनु भएको छ। प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीको खोजी तथा फैसला कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जनाएको छ। फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता र प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणमा खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आउने राति पाउने 1 बजे अमेरिकाले लस एन्जल्समा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नकआउट चरणको शुरूआत गर्नेछ। यसै गरी भोलि राति पाउने 10 बजे ब्राजिलले जापानको सामना गर्नेछ भने जर्मनी र प्याराग्वे बीच भिडन्त हुनेछ। यसै गरी मंगलबार 3 खेल तय भएका छन्। हर्ज गोविनासँग खेल्नेछ। यस्तै शुक्रबार पोर्चुगल र क्रोएसिया तथा स्विजरल्याण्ड र अल्जेरिया भिड्नेछन्। यसै गरी अस्ट्रेलियाले इजिप्टको सामना गर्दा अर्जेन्टिना र केप भर्डे बीच प्रतिस्पर्धा हुनेछ। यस चरणको अन्तिम खेल भने शनिबार कोलम्बिया र घाना बीच हुनेछ। फिफा विश्वकपका चरण समूह चरणका सबै 72 खेल सकेपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुंगो लाग्दा 16 टोली भने समूह चरणबाटै बाहिरिएका छन्। दुई पटकको पूर्व विजेता उरुग्वे पनि जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ। यस पटक टीम संख्या बढ़ाएर 48 पुर्याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट 8 टोली पनि नकआउट चरणमा पुगेका छन्। 12 समूहमा विभाजन गरेर समूह चरणको खेल खेलाइएकोमा 12 समूहको चौथो स्थानमा रहने 12 टोली र तेस्रो हुने मध्य उत्कृष्ट 8मा नपरेका 4 गरी 16 टोलीको विश्वकप यात्रा समूह चरणमै सकिएको छ। तेस्रो भएर छनौट हुन असफल टोलीमा उरुग्वे, दक्षिण कोरिया, इरान र स्कटल्याण्ड रहेका छन्। यस्तै हरेक समूहको अन्तिममा रहने टोलीहरूमा चेक रिपब्लिक, कतार, हाइटी, टर्की, क्रोएसिया, ट्युनिसिया, न्यूजील्याण्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्बेकिस्तान र पाना रहेका छन्। हस्तरीलाई साँझ 5 बजेको भेरी हाइलाइट सक्यो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुनेछ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोरेला बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 04500100100999066 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फैकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट।

0: www.foemecd.eu.np वा www.dudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.foemecd.edu.np वा www.dudonus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
1: प्र्याक्टिकलमा सिगरेट सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने। PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-66।
4: भर्ना खुल्यो।
2: CTVT द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू: PCL इन जनरल मेडिसिन HA, PCL इन ल्याब टेक्निसियन CMLT, PCL इन अप्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, AC सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लक्षक बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए, बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: विगत 30 वर्षदेखि विजयनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने गर्दा भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: के तपाईँलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
4: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
5: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
3: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित। आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
5: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार। प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
6: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा। बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना। पानी नपारेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
7: यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा कम्तीमा बेयरको बेयर नसुक्न नदिन किसानको अवस्था हेरेर किसान अनुगमन गरेर बेयरलाई चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
5: हर्मुज जलमार्गमा इरान अमेरिका तनाव फेरि चर्किँदै युद्ध विराम संकटमा पर्ने चिन्ता।
6: र निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई। विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
8: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण CMC क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-94-333 493-555।
12: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा

0: लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यसै राष्ट्र ऋण उठाउने विधेयक सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण दिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिकता बढ़ाउने तर्क गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ।
2: चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ। काठमाण्डुको राष्ट्रिय सभागृहमा आज एउटै मंचमा उपस्थित चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड़ दिनुभएको हो। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन एकता गर्नै पर्ने उहाँको भनाइ छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाइ छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड़ दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रूपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
1: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाई छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
2: उत्तिकै मात्रामा चुरोट बीडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलईएनका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24,00,000 भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ

0: सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्ताउँछ। यसैले चुरोट बीडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 को तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सूर्तिजन्य पदार्थसँग जोड़िएको छ।
1: देवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरंग सेवा अर्थात ओपीडीमा मात्र सञ्चालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 देखि 11 बजे र दिउँसो 1 देखि 2:30 बजे समय बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
0: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6,636 लक्षित बालबालिका, गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
1: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाबाट फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाई छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। का अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कृतिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्ने पर्ने अवस्थामा पुगेका 4 जना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यकाल एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोट पीड़ी खाएमा पनि क्यान्सर, मुटु रोग र स्ट्रोकको जोखिम पुरूष तुलनामा महिलामा निकै बढ़ी हुने अध्ययनको निष्कर्ष, त्रिवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः पुनः संचालन गर्ने लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ। तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
4: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ। त्यस हिसाबले चाहिँ असिन्चित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी यो असिन्चित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो बेयर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि किनकि किसानहरूले कम्तीमा बेयर राख्ने ठाउँमा चाहिँ सिंचाईको सुनिश्चित गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुन सक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन, पानी परेन भने चाहिँ अब बेयरमा बेयरमा चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
5: वर्षा नहुने पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने, त्यो बेला के हुन्छ?
4: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्राय गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनको 8-10 गतेसम्मलाई मध्यनजर गरेर बेयर राख्ने गर्नुहुन्छ र हामीले जुन सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 भन्यो भने 20-30 बेयरमा चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ बेयर चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा बेयरको बेयरमा सुक्न नदिन त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिंचाई गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेयरमा चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
5: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परेका समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अब अपनाउनु पर्ने वा अब चाहिँ गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
4: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो। सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ संकलन गर्ने, पोखरीहरू निर्माण गरेर बर्सातको पानी संकलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाड़को पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी संकलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ र हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्। थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गर्यौं भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
5: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
4: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पनि पहिले नै विकास भइसकेका छन्। यद्यपि त्यो चाहिँ क्रमिक रूपमा अब अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्था छ, तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
0: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यसैबीच अबको 3 देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
1: कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। तीनवटै नमूनामा तोकिएको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
0: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहांस र जंगली धान रहेका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4 80 44 6 31।
8: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
9: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: भागेश्वर गाउँपालिका 3 45-वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 52-वर्षीय मीनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही गोदावरी र भट्ट धनगढ़ीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
1: कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रहेकोमा आज तोलामा 4,700 रूपियाँले बढ़ेर 83,000 800 रूपियाँ पुगेको नेपाल संचार व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ तोलामा 145 रूपियाँले बढ़ेर 4,325 रूपियाँमा कारोबार भइरहेको छ।
0: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 एफएम रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। नेपाल पत्रकार महासंघ कोशी प्रदेशको मीडिया संचालनमा पूर्व केन्द्रीय मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र संचालनमा छन्। पत्रकारिता क्षेत्रमा पेशागत असुरक्षा र प्रविधिगत चुनौती बढ़ेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका संचार माध्यमलाई विशेष सहयोग र नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
1: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले जात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका पुण्यमाता खोलामा नागको प्रतीका रूपमा 2 बाँस तिर्स्याइने र देवगणहरू पारी पुगेपछि विशेष जात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आज राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडु पूजा गरिने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
0: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाड़ीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुम्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरानबीच थप आक्रमण प्रत्याक्रमण भएको छ। यसले दुई देशबीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिंगापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लवलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लंघन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जुन 17 युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ तर अन्तत दुवै पक्ष पूर्ण युद्धभन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
0: भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तीमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति देल्सी रोड्रिगेज अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री 86 विशेष कुकुर र 2,741 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1,430 ज्यान गएको पुष्टि भएको छ। 3,238 घाइते भएका छन् भने 3,142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। मध्य प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको बिलगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
0: र विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समयअनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने एक बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित। आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
1: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार। प्रचण्ड र धरनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
0: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा। बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना। पानी नपरेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
1: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता।
0: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई। विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Extreme energy drink.
1: बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा ध्यान दिउ। बाह्य विज्ञापन होर्डिङ बोर्ड राख्दा र त्यसमा विज्ञापन गर्न स्थानीय तहको अनुमति लिऊ। अनुमति लिँदा होर्डिङ बोर्ड राख्ने स्थान र आकार प्रकार बारे उल्लेख गरौं। होर्डिङ बोर्ड राख्न उपयुक्त भए नभएको स्थानीय तहले जाँचबुझ गरेर मात्र अनुमति प्रदान गरौं। शहर तथा घना बस्तीमा होर्डिङ बोर्ड राखिने भएकाले जीवधनको क्षति हुने नहुने प्राविधिक निरीक्षण गरौं। अनुमति दिँदा नै तोकिएको शुल्क प्राप्त गरौं। बाह्य विज्ञापन गर्दा अनुमति शुल्क, नवीकरण शुल्क, बहाल वा बहाल कर तथा विज्ञापन कर संकलन गरौं। बाह्य विज्ञापनलाई स्थानीय तहको आमदानीको स्रोतको रूपमा विकास गरौं। बाह्य विज्ञापनको लागि विज्ञापन नियमन गर्ने ऐन 2076 अनुरूप स्थानीय तहले विज्ञापन ऐन निर्माण गरौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: काँक्रे विहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरु योजना बनाउन स्थानीयले माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड़।
1: पूर्वीय सुर्खेतको सिम्ता गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा, जिल्लालाई नै घोषणा गर्ने तयारी।
0: जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले, 3 वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो।
1: भारतीय धार्मिक पर्यटकको आवागमन बढ़ेसँगै हुम्लाको सदरमुकाम सिमकटका होटलहरू भरिभराउ, स्थानीयले पनि काम पाए।
0: र फिफा विश्वकप फुटबलमा अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक, पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ 6:30 भेरी खबरबाट। डिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। काँक्रे विहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरु योजना बनाउन स्थानीयले माग गरेका छन्। 13 शताब्दीमा स्थापना भएको र पछि भत्किएपछि 70 को दशकमा काँक्रे विहार पुननिर्माण गरिएको थियो। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 आयोजना गरेको काँक्रे विहार पर्यटन महोत्सवको अवसरमा स्थानीयले काँक्रे विहारको पुरानो इतिहासहरू अझै बाहिर नआइसकेकोले यसको खोजी गर्न र विश्व सम्पदा सूचीमा राख्नका लागि दीर्घकालीन गुरु योजना बनाउनु पर्ने माग गरेका छन्। स्थानीय तथा पूर्व जनप्रतिनिधि गणेश बहादुर ओलीले यसको दीर्घकालीन गुरु योजना बनाएर पर्यटकीय विकास गर्नुपर्ने बताउनु भएको छ। त्यसका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने र पुरातत्व विभागले पनि यसमा सहजीकरण गर्नुपर्ने बताउनु भएको छ। अर्का स्थानीय विद्याभूषण मानन्दरले सिन्जा साम्राज्यको जीवित इतिहास काँक्रे विहार भएका यसको ऐतिहासिकता विश्वसम्म चिनाउनु पर्ने सुझाव दिनुभएको छ। अझै पनि काँक्रे विहारको प्रचार प्रसार हुन नसकेको गुनासो गर्दै उहाँले गुरु योजना बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार, संरक्षण र प्रवर्धन गर्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अर्का स्थानीय नारायण कोइरालाले काँक्रे विहारको अझै उत्खननको आवश्यकता रहेको बताउनु भएको छ। सुर्खेत र समग्र प्रदेशको गौरव काँक्रे विहार भएकाले यसको विकास गर्न सके यहाँका समुदाय, ओडा र समग्र स्थानीय तह तथा प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। बौद्ध र हिन्दू धर्मको अनुपम सम्पदा भएका कारण यसलाई प्रचार प्रसारमा उचित ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभएको छ। वीरेन्द्रनगर नगरपालिकाका पूर्व नगर प्रमुख देव कुमार सुवेदीले काँक्रे विहारको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानको प्रचार प्रसारको खाँचो रहेको पनि बताउनु भएको छ।
0: यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मनमाया ढकालले काँक्रे विहार लगायत नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास गर्नका लागि पर्यटकीय गुरु योजना निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो। काँक्रे विहार शहीद पार्क, बुलबुले गढ़ी, देउती बजै, रानीघाट जस्ता नगरपालिकाभित्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रको समग्र विकास र प्रचार प्रसार गर्नका लागि नगरपालिकाले पर्यटकीय गुरु योजना निर्माण थालिसकेको उहाँले बताउनु भएको छ। अबको 5 महिनाभित्र गुरु योजना तयार भइसक्ने र त्यसपछि नगरभित्रका पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्न टेवा पुग्ने उहाँको भनाई छ। अहिले पनि नगरपालिकाले मंगलगढ़ी चोकबाट गेट निर्माण गर्ने, लाटिकोइली काँक्रे विहार सड़कको स्तरोन्नति गर्ने कामलाई पनि प्राथमिकता दिएको भन्दै काँक्रे विहारले पुरातात्विक र इतिहासको अध्ययन गर्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभएको छ। नगरपालिकाले वीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर बनाउने उद्घोष गरेको हुँदा अब नगरभित्र रहेका काँक्रे विहार लगायतका स्थानहरूको व्यापक प्रचार प्रसार गरी पर्यटनमा वरिपरिका समुदायलाई पनि सहभागी गराएर आत्मनिर्भर बनाउने बाटो तय गर्ने नगर प्रमुख ढकालले बताउनुभयो। काँक्रे विहार रहेको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष ऋषि गिरीले काँक्रे विहारको प्रचार प्रसारका लागि 2 वर्षदेखि काँक्रे विहार पर्यटन महोत्सव गर्दै आएको जानकारी दिनुभएको छ।
1: सुर्खेतको सिम्ता गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका का रूपमा औपचारिक घोषणा गरिएको छ। आज आयोजित विशेष समारोह बीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा गरिएको हो। 5 वर्ष मुनिका सबै बाल बालिकाले राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत पाउनुपर्ने सम्पूर्ण खोप समयमै प्राप्त गरेको पुष्टि भएपछि गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा सबै मापदण्ड पूरा गर्दै मान्यता हासिल गरेको हो। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित गर्दा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ गाउँपालिकाका सबै 9 वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिसकेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगो उपनायुक्त पालिका घोषणा गरेको हो। समारोहमा जिल्ला खोप समन्वय समितिका कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विसीले विकट भूगोल, स्वास्थ्य सेवाको सीमित पहुँच र जनचेतनाका चुनौतीका बावजूद सिन्ताले हासिल गरेको उपलब्धि सम्पूर्ण जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यो सफलता स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, जनप्रतिनिधि तथा अभिभावकहरूको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो कायम राख्न सबै पक्षको निरन्तर सक्रियता आवश्यक रहेको बताउनु भएको छ। उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति थपिँदै गए पनि स्वास्थ्य सूचकांकमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरूले अझै जिम्मेवार र प्रभावकारी रूपमा सेवा प्रवाह गर्नुपर्ने आवश्यकता उल्लेख्नुभयो।
0: यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनबहादुर बुढाले सिन्ता गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षा अझ सुदृढ भएको बताउनु भएको छ। उहाँले हालसम्म सुर्खेतका 7 स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त घोषणा भइसकेको भन्दै बाँकी पालिकाहरूले पनि आवश्यक मापदण्ड पूरा गर्ने अन्तिम चरणमा रहेको बताउनुभयो। यस्तै सुर्खेत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ। कार्यक्रमका गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले पूर्ण खोप सुनिश्चितता घोषणा गाउँपालिकाका सम्पूर्ण नागरिक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका तथा सरकार सबैको साझा मेहनतको उपलब्धि भएको बताउनु भएको छ। उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्वास्थ्यकर्मीहरू गाउँ गाउँ र घर घरमा पुगेर सेवा प्रवाह गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि खोप कार्यक्रमलाई अझ प्रभावकारी, गुणस्तरीय र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मीले स्वास्थ्य बालबालिका नै स्वस्थ समाज र समृद्ध राष्ट्रको आधार भएको बताउँदै नियमित खोप कार्यक्रमलाई सफल बनाउन अभियानको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ। उहाँले प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई तोकिएको उमेर र समयमा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा लगेर खोप लगाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत जन्मेदेखि 15 महिनासम्मका बालबालिकालाई बीसीजी, ओपीभी, आईपीभी, पीसीबी, रोटा भाइरल, दादुरा, रूबेला जस्ता इन्सेफ्लाइटिस लगायतका खोप पाएपछि पालिकालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। कार्यक्रममा सिम्ता गाउँपालिकाका 9 वडा अध्यक्षहरू, गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधि, विभिन्न सरकार निकायका प्रतिनिधि तथा संचारकर्मीहरूले सहभागिता रहेको थियो। सुर्खेत जिल्लामा 2035 सालदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।
1: सरकारले बेवास्ता गरेपछि जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघु वित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले पुननिर्माणको काम अघि नबढाएपछि टिनको छानामुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारणले कर्जा घर बनाउनका लागि माग गरेका हुन्। भूकम्प गएको 3 पुग्न लाग्दा पनि सरकारले पुननिर्माणमा ढिलासुस्ती गरेपछि लघु वित्तबाट कर्जा लिएर घर निर्माणमा लागेको उनीहरूको गुनासो छ। जाजरकोटको भेरी नगरपालिका, त्यस्तै नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका लगायतका स्थानीय र तह, त्यस्तै रूकुम पश्चिमको 8 नगरपालिका, सानो भेरी गाउँपालिकाका भूकम्प प्रभावित जनताले लघु वित्तबाट कर्जा लिएर धमाधम निजी आवास निर्माणमा जुटेका छन्। बारेकोट गाउँपालिका 8 मीनबहादुर सिंहले वृष्टि क्षतिको आकलन डीडीएमा भएको कमजोरी र स्थानीय सरकारको ढिलासुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
7: सूचना।
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन, एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
7: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय, वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
8: रेडियो भेरी एफएम।
0: तपाईले सबैको मनसुनी रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले काँक्रे बिहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरु योजना बनाउन स्थानीयको माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड, पूर्वी सुर्खेतको सिन्ता गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा, जिल्लालाई नै घोषणा गर्ने तयारी, र जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले, तीन वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिशु अस्पतालका चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दनाथा नगरपालिका तीनका 30 वर्षीय लव बहादुर सेजुवाललाई नियन्त्रणमा लिएको जनाएको छ। उनले गत बुधबार दिउँसो करिब 12 बजे मादक पदार्थ सेवन गरी आकस्मिक कक्षमा प्रवेश गरेर ड्यूटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ। प्रहरीका अनुसार सेजुवाललाई यसअघि पनि प्रतिष्ठानभित्रै अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ। जुम्ला जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
0: भारतीय धार्मिक पर्यटकको आगमन बढ़ेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू यति बेला भरिभराउ भएका छन्। सिमकोट हिल्सा हुँदै मानव सरोवर कैलाश दर्शनका लागि जाने भारतीय पर्यटकको संख्या बढ़ेपछि होटल व्यवसायमा उल्लेखनीय चहलपहल देखिएको हो। होटल पोतलाका संचालक मीनबहादुर तामाङका अनुसार गत वैशाख 30 गते यता करिब 800 भारतीय धार्मिक पर्यटकलाई सेवा प्रदान गरिएको बताउनु भएको छ। उहाँले सिमकोट र हिल्साका अधिकांश होटल यति बेला भरिभराउ रहेको बताउनु भएको, उहाँका अनुसार अन्य समयमा सुनसान रहने सिमकोट अधिकांश होटलमा यस सिजनमा चहलपहल बढ़ेको छ। एकजना पर्यटकले सिमकोटमा एक रात बस्दा खाना खाजा र आवास सहित औसत 3,500 रूपियाँ खर्च गर्ने गरेको उहाँले जानकारी दिनुभएको छ। होटल विजय, सनलाइट, कर्णाली रिसोर्ट, कैलाश मानसरोवर, हुम्ला रिसोर्ट, पोतला एलिसा तथा तिब्बतीयन लगायतका होटलमा पर्यटकको चाप बढ़ेको छ। सिमकोट जस्तै हिल्साका 5 वटा होटल पनि पर्यटकले भरिभरा हुने गरेका छन्। पर्यटन आगमनलाई बढ़ेसँगै विमानस्थलदेखि होटलसम्म पर्यटकको सामान बोक्ने भरियाले पनि राम्रो आमदानी गर्न थालेका छन्। सिमकोट गाउँपालिकाबाट तर्फबाट विमानस्थलमा सरसफाई शुल्क संकलनको जिम्मेवारी पाउनुभएका दिपेन्द्र भण्डारीले 30 भन्दा बढ़ी भरियाले नियमित रोजगारी पाएको बताउनु भएको छ। भरियाले विमानस्थलदेखि होटल वा होटलदेखि विमानस्थलसम्म एउटा झोला बोक्दा 100 रूपियाँ लिने गरेका छन्। यसबाट एकजना भरियाले दैनिक 2,000 रूपियाँसम्म आमदानी गर्ने गरेको उहाँको भनाइ छ।
1: कैलालीको घोडागोरी सिमसार क्षेत्रमा हरि हाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूह विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरि हाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसा क्षेत्रमा पुग्ने गरेकाले जाडोयामको तुलनामा घोडागोडी सिमसा क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरि हाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडागोडी तराईकै ठूलो सिमसा क्षेत्र मानेको छ। गणना सम्पन्न भएपछि हरि हाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडागोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्।
0: लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण अर्यालले दाङको गढ़ुवा गाउँपालिका 2 महादेवा स्थित महादेवा सामुदायिक वनमा विरूवा रोपण अभियानको शुरूआत गर्नुभएको हो। वन तथा वातावरण मन्त्रालय, जीवविज्ञान वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। प्रदेशभर 25 लाख विरूवा उत्पादन गरिएको छ भने 60 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा विरूवा रोपिने जनाइएको छ। मुख्यमन्त्री आचार्यले विरूवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले हरेक वर्ष लाखौं विरूवा रोपिए पनि संरक्षणको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेकोमा जोड़ दिनुभएको छ। वन संरक्षण आय आर्जनको महत्वपूर्ण माध्यम समेत बनेको उल्लेख गर्दै उहाँले जड़ीबुटी काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताउनु भएको छ। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री इन्द्रजीत थारूले प्राकृतिकको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निप्टाउने चेतावनी दिनुभएको छ। उहाँका अनुसार पानी जम्ने क्षेत्रमा जामुन, अन्य स्थानमा मौवा, डाले, घाँस, फूल फुल्ने तथा सांस्कृतिक महत्व बोकेका विभिन्न प्रजातिका विरूवा रोपिएको बताइएको छ। लमही नगरपालिकाका का कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आयोजन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9-66।
0: भर्ना खुल्यो।
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
4: सबैको मन छुने
5: रेडियो भेरी एफएम।
2: तपाईँले सबैको मन सुने रेडियो रेडियोमा रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक फेरो सेरो फेरो लगायतका अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया शुरू भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू, आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू छूट, आयकर लगायतका व्यवस्था गर्छ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्ने भएको छ। यो विधेयक पास भएपछि यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक र बाहिर ऋण उठाउने यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तय भएको बताइएको छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम अग्लेले जवाब दिनुभएको छ। छलफलमा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण लिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्र ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनु भएको छ। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै वहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र औपचारिक बढ़ाउने तर्क गर्नुभएको छ। करको दरलाई व्यावहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालनमा बढ़ने उहाँको विश्वास छ।
0: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 वटा देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं आपतकालीन प्रतिक्रियाकर्मी पठाएर सहयोग गरेका छन्। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोडिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 वटा विशेष कुकुर र 2700 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख गर्नुभएको छ। ती टोलीले भेनेजुएलाको टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलालाई दिएको अघिल्लो पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। यस्तै 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरबार विहीन भएका छन्। यस्तै 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेको अनुमान गरिएको छ। उद्धार टोलीले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको बताइएको छ। उपकरणहरूको अभाव र निरन्तरको पराकम्पनले खोजी कार्यमा बाधा पुगेको छ। बुधबार 7.2 र 7.5 म्याग्निच्युडका ठूला दुई भूकम्प गएपछि पटक पटक साना पराकम्पनहरू गइरहेका छन्।
2: भेरी खबरमा अब खेल खबर। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात अन्तिम 32 को पूर्ण खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार आउने राति 1:15 अमेरिकाले लस एन्जलसमा दक्षिण अफ्रिका र क्यानाडा बीचको खेलबाट नकआउट चरणको शुरूआत हुनेछ। यसै गरी भोलि बेलुका 11:30 ब्राजिल र जापान भिड्दैछन्। आइभोरी कोस्टले नर्वेसँग खेल्दा फ्रान्स र स्वीडेन आमने सामने तथा नेदरल्याण्ड्स र मेरकको बीच खेल हुनेछ। असार 16 गते बिहान 2:15 जर्मनी र पाराग्वे, बिहान 7:15 नेदरल्याण्ड्स र मोरक्को तथा बेलुका 11:30 आइभरी कोस्ट र नर्वे भिड्दैछन्। असार 17 गते बुधबार बिहान 3:00 फ्रान्स र स्वीडेन, बिहान 7:00 मेक्सिको र इक्वेडर तथा बेलुका 10:00 इंग्ल्याण्ड र डीआर कंगो बीच खेल हुँदैछ। असार 18 गते बिहिबार बिहान 2:00 बेल्जियम र सेनेगल तथा 6:00 अमेरिका र बोनिसिया एण्ड र हर्जगोविना भिड्दैछन्। असार 19 गते शुक्रबार बिहान 1:00 स्पेन र अस्ट्रेलिया, बिहान 5:00 पोर्चुगल र क्रोएसिया, 9:00 स्विजरल्याण्ड र अल्जेरिया तथा राति 12:00 अस्ट्रेलिया र इजिप्ट बीच खेल हुनेछ। यसै गरी असार 20 गते शनिबार बिहान 4:00 अर्जेन्टिना र केप भेर्डे तथा यो चरणको अन्तिम खेलमा बिहान 7:15 कोलम्बिया र घाना बीच खेल हुने भएको छ।
0: फिफा विश्वकपमा समचरणका सबै 72 वटा खेल सकिएपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुंगो लाग्दा 16 वटा भने समचरणबाट बाहिरिएका छन्। दुईपटकको पूर्व विजेता उरूग्वे पनि जितविहीन रहँदै समचरणबाटै बाहिरिएको छ। यसपटक टीम संख्या बढ़ाएर 48 पुर्याउँदा समूह विजेता र उपविजेतासँगै तेस्रो हुने उत्कृष्ट 8 टोली पनि नकआउट चरणमा पुगेका छन्। 12 समूहमा विभाजन गरेर समचरणको खेल खेलाएकोमा 12 वटै समूहको चौथो स्थानमा रहने 12 टोली र तेस्रो हुने मध्ये उत्कृष्ट 8मा नपरेका 4 गरी 16 टोलीको विश्वकप यात्रा समूह चरणको चरणमै सकिएको छ। तेस्रो भएर छनौट हुन असफल टोलीमा उरूग्वे, दक्षिण कोरिया, इरान र स्कटल्याण्ड रहेका छन्। यस्तै हरेक समूहको अन्तिममा रहने टोलीहरूमा चेक रिपब्लिक, कतार, हाइटी, टर्की ए, त्यस्तै कुरासाओ, ट्युनिसिया, न्यूजील्याण्ड, साउदी अरेबिया, इरान, जोर्डन, उज्बेकिस्तान र पानामा रहेका छन्।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका खबरका मुख्य शीर्षक फेरि एकपटक। काँक्रे बिहारको विकास र अनुसन्धानका लागि दीर्घकालीन गुरू योजना बनाउन स्थानीयको माग, अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनु पर्नेमा जोड़।
0: पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन आयुक्त पालिका घोषणा, जिल्लालाई नै पूर्णखोप पालिका जिल्ला गर्ने तयारी।
2: जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले, 3 वर्ष हुँदा पनि सरकारले काम नगरेको गुनासो।
0: भारतीय धार्मिक पर्यटकको आगमन बढेसँगै हुम्लाको सदरमुकाम सिमकोटका होटलहरू भरिभराउ, स्थानीयले पनि काम पाए।
2: र फिफा विश्वकप फुटबलमा अन्तिम 32 पूर्ण खेल तालिका सार्वजनिक, पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानाडा भिड्ने। हवस् तैलाई साँझको भेरी खबर सकियो, भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलो राउत र दीपा कोइराला बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
0: भर्ना खुल्यो,
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120। अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।

0: 91950.
1: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
2: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार।

0: स्वास्थ्य सेन्टर, वीरेन्द्र नगर छ, बुद्ध पथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
4: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एससीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: सूचना: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेश्वरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू: नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै, कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा, युवा तथा खेलकुद शाखा: वीरेन्द्रनगर नगरपालिका, वीरेन्द्रनगर, सुर्खेत।

0: Media.
1: Extreme energy drink.
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98585-59960 र 97-688-84-566।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका।
6: एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
8: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
7: आवश्यक पद संख्या बोलेरो जीप हलुका सवारी चालक एकजना, मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब राख्न सक्ने। आवश्यक योग्यता कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा संस्थाको नियम अनुसार
8: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरू का साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
7: पदपूर्ति समिति बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटी कोइली, सुर्खेत।
9: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
10: हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
12: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
13: पानी नपरेर किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था, अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग रेटको 20-22 राखिसक्नुपर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएको छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्षातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
12: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
14: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
12: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
15: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बकेउताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज त नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
12: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि चालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
16: यस्तो हो, 20 विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ फाल्दा हुन्छ होइन। त्यो लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाग्ने, त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
12: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
16: लगभग 115 वटा उजुरी परेका छन्।
12: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
17: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
12: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
18: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
12: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
11: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
19: केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नुपर्छ सर। हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
11: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
21: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
23: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेर गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेर गाउँका स्थानीय 29 वर्षीय प्रकाश बहादुर शाही:
24: समस्या त धेरै छ हेर्नुहोस्, अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरवासी लगायो, यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो, यही विद्युत हो। सबै झरै बालेर हेर्नु, अब त्यही त हो त, अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए, अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरेर आछन्।
23: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बीचैमा अलपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
19: हामीले सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब 1.5 वर्ष भयो सर, अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर, हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो, हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर, हामीले अनावश्यक हामीले त चाहियो विद्युत नै चाहिएको थियो सर, हामीलाई त चासो धेरै थियो सर, बजेट हालिदिने बजेट हाल्यो भने बिजुली खाइदिन्छन् सर, अब त्यस्तै काम गरिदिँदैन बजेट खाइदिन्छन् सर, त्यही हो।
23: सोरु गाउँपालिकाको ओडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नु पर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका ओडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेमकला मल्ल:
25: हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ, अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ, मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनु पर्छ।
23: विगत 1.5 वर्षदेखि 5 नम्बर ओडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
26: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु धा त्यो पनि गर्न पाइँदैन, बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ, घरासीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नुपर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
23: विगत छ वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही,
0: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिनालाई केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ उडा अध्यक्ष चाहिँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोल्यो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
23: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसिय गरिदिए हुन्थ्यो भने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
1: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ, के यो रोग हामीलाई नि सर्छ?
2: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
11: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ। हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोष, सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
1: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ, के यो रोग हामीलाई नि सर्छ?
2: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
6: नमस्कार, म सुषमा। बाल बालिकालाई छिटै बर्ड फ्लू लाग्छ हो?
2: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन, तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ यदि हामीले स्वच्छतामा ध्यान दिएनौं, यदि हामीले कतै मरेका पंक्षीहरू उठाउन सक्छौ अथवा मरेका पंक्षीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पंक्षीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भनेदेखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ, त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
7: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्फी लाग्छ?
2: कुखुराको मासु खाँदैमा बर्फी रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्फ रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्फ रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौं भनेदेखि बर्ड फ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
8: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोग लिन सक्छौ? मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
2: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पंक्षीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पंक्षीलाई हामीले नाङ्गो हातले छुयौं, उनीहरूको सुली सोतरलाई हामीले छुयौं भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पंक्षीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पंक्षीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पंक्षीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
9: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईको पालो।
11: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
0: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
1: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
0: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
2: Radio Berry FM.
3: Extreme energy drink. Time check. Ahile thik 8 bajeko cha.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका।
9: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
11: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
10: यही असार 20 गते तेस्रो शनिबारका दिन
11: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
10: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: श्रोताहरूले तपाईँको मनचित्त बारम्बार
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।
4: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, निकोरिया, स्त्रीहरूको महिना बारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
5: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
4: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
5: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
4: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
6: रेडियो भेरी एफएम

0: को खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984। सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय, वीरेन्द्रनगर 9, लाठीकोइली, सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769। बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा: क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भने जाँच गरौं। सामानको नाम, मात्रा, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौं। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौं। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौं। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
1: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
2: कस्तो गर्मी बढेको! अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले! अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584079 र 98581715।
0: सूचना:
3: विजयनगर नगरपालिकाबाट विभिन्न समयमा अनुमति लिए सञ्चालनमा रहेका सम्पूर्ण संस्थागत निजी लगानीमा सञ्चालित विद्यालय तथा निजी शैक्षिक संस्थाहरू, ट्युसन तथा कोचिङ सेन्टर, छात्रावास, मोन्टेसोरी आदि समेतलाई आफ्नो शैक्षिक संस्था र विद्यालयको हकमा 3 वर्षको एकपटक र ट्युसन तथा कोचिङ सेन्टर र निजी शैक्षिक संस्थाको हकमा वार्षिक नवीकरण गर्नुपर्नेमा हालसम्म पनि केही विद्यालय वा संस्थाले नवीकरण नगरेको पाइएकाले असार 15 गतेभित्र अनिवार्य नवीकरण गर्न हुन अनुरोध गर्दछौ। कागजातहरू: नगरपालिकाबाट जारी गरिएको शैक्षिक संस्थाको अनुमति पत्रको प्रमाणित प्रतिलिपि, विद्यालयको हकमा तहगत र कक्षागत सबै, कम्पनी वा गुठी वा सहकारी दर्ता घरेलु उद्योग व्यवसाय प्रमाण पत्रका प्रमाणित प्रतिलिपि, शैक्षिक संस्थाको विधानको प्रमाणित प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, नगरपालिकाको आर्थिक ऐन 2081 बमोजिमको नवीकरण दस्तुर बुझाएको सकल भौचर, सम्बन्धित वडा कार्यालयको सिफारिश र पासपोर्ट साइजको फोटो 1 प्रति सहित अनिवार्य रूपमा नवीकरण गर्न सम्पन्न गराउन हुन सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। साथै नगरपालिकाबाट अनुमति नलिएर कुनै पनि निजी शैक्षिक संस्थाहरू सञ्चालन नगर्न नगराउन हुन अनुरोध गर्दछौ।
0: शिक्षा युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर नगरपालिका वीरेन्द्रनगर सुर्खेत।
4: रेडियो भेरी एफएम

0: me a
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-5663।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-9966।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजे को छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-045।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर: गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सिग्रेट सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0383522357। सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस शिरीष एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: रेडियो भेरी एफएम

0: सूचना
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
7: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: सूचना
9: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
9: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
10: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
11: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
10: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
11: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
12: तपाईँलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
3: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849576।

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
1: म ब्राह्मण को कुमार थी, खानेकुरा खाएर पिच्छ थुक्दाखेरि एक करोड़मा एक घटी कमिला मैले थुकेको कमिला मरेका थिए। ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे। प्राणीको मृत्यु कालेको हातबाट हुन्छ, यहाँ कसैलाई शोक गर्न हुँदैन। मेरो महाराज लो बसिरह भन्ना साथ छोरो गर्लमै ढल्यो, छोरो मर्यो, राजा चित्रकेतुको चित्त बुझ्यो, यो मेरो छोरो छोरो होइन रहेछ। यसै कारणबाट महाराज परीक्षित, संसार यस्तै हो। तपाईँ हाम्रा छोरा पनि, कोही छोरा शत्रु, कोही छोरा जब पूर्व जन्मका साहु, कोही छोरा असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन्। साहुले चाहिँ भए प्रकार टाउटाउँछन्। त्यही धेरै जसको अहिले साहु बज्य जन्मिएर छन्। महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो। अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो, यो मेरो छोरो होइन रहेछ भनेर। अनि भगवानको भजन गरी कीर्तन गरिकन अमर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर। चित्रकेतु राजाको अमर गति प्राप्त। चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानव रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।
2: जय बोलो श्रीमद् भागवतमा प्राणको
1: षष्ठ स्कन्दको बीचको 17 अध्याय चित्रकेतु राजाको सहस्त्राणी दशा भवन धेरै रानी मध्ये बल्ल बल्ल एउटा छोरो पाएको, त्यही छोरोलाई सौतानी आमाले विष खुवाएर मारेको, यो कथा यहाँलाई मैले प्रमाणित गरिसकेको छु। बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा चित्रकेतु राजाको उपाख्यान। एक दिन चित्रकेतु नामको राजालाई सारा ऋषि महर्षि देवर्षि राजर्षिको ठूलो संगम थियो। सारा राजा महाराजाहरू जमघट थिए। त्यसै बेलामा पार्वती

कहिले हुन्छु भनेर सोधिएको खण्डमा जुन दिन जब सिक्किमबाट उहाँले श्राप मोचनको लागि आज्ञा गर्नुभयो, वृत्रासुरण एउटा महाराक्षसको रूपमा प्रकट हुँदामा पनि पूर्व समृद्धि तँलाई हुनेछ, त्यो पूर्व समृद्धिको कारणले दया राखेर तँलाई उद्धार गराइनेछ भनेको हुनाले पूर्व समृद्धि आज भयो, भगवानको भजन गर्यो, अरू मनन गर्यो, कीर्तन गर्यो, परम पद प्राप्तिको लागि तयारी भयो। चित्रकेतु राजाको परमा सारा कुराको वर्णन विस्तार प्रस्तुत गरिदिनु भयो। धन्यवाद महाराज चित्रकेतु, आज वृत्रासुर भएर जन्मिएको थियो, पार्वतीको श्रापले उद्धार गरिबस्यो, त्यसै कारणले विरोध गर्दा खाँदा पिउँदा हिँड्दा डुल्दा सुत्दा हर समय हर घडी हर पक्ष ठुलैसँग गर्नु, यस प्रकारको नीति शास्त्रमा उल्लेख गरिएको छ। राजा परीक्षित सुखदेव स्वामीले आज्ञा गरिबसेपछि साम्म सदा श्रीजीको त्यहाँ गम्भीर वाणीमा त्यति विनती गरियो, हरे

तीको रूप वस्त्र नौमा केही पनि छैन, खरानी नै घस्ने शिवजीको रूप, शिवजीको रूप, शिवजीको रूप बस्नै पर्यो भनेदेखि

भगवान शिव शंकर भोले बाबा को प्रार्थना करी। चित्र केतु नाम को राजा परम गति प्रधान लौत शंकर भोले बाबा को महिमा को वर्णन यहाँ मैंने प्रस्तुत करे। अब बाकी हम सब तपाई के सुन्न चाहिए बसंत भनिकन राजा परीक्षित सुखदेव स्वामी ने यह श्रीमद भागवत महापुराण को महिमा को संक्षिप्त जानकारी प्रस्तुत करू। चित्र केतु राजा को उत्तम गति को प्राप्ति। चित्र केतु राजा पछाड़ी बाट भएको संक्षिप्त विवरण को लागि म अब मारुति जन्म को वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने सम्बन्ध को कथा यस अध्यायबाट। अब मारुति जन्म को उपाख्यान सुन्न पाम प्रभु भनेर प्रार्थना गरियो। मारुति जन्म को वर्णन को लागि म पहिलो मारुति जन्म को लागि भन्नाले वायु जन्म। दिति महारानी ले गएर आफ्ना स्वामी सँग सोध्नु भएछ पतिदेव कसे प्रजापति मेरो त चौता का छोरा इन्द्र एम वरुण कुबेर तर मेरो छोरै छैनन् मैले के गर्ने स्वामी भनेर सोद्धाखेरिमा छोरो पाउनका लागि व्रत बस्नुपर्छ त्यसै पाइन्छ छोरा भनेको कुरा त्यसै पाइने कुरा हो यहाँ ख्याल ख्याल पो सम्झिएछन् त्यसै कारणले कत्रो पुण्य गरेपछि छोरा प्राप्ति हुन्छ मेरो शक्तिसा यसै कारणबाट अब छोरा पाउनका लागि महान एकको आयोजना गर के गरौं भनेर सोद्धाखेरिमा मंसिर महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट आगो मंसिर महिनाको शुक्ल पक्षको प्रतिपदाका दिनसम्मका लागि एक वर्ष व्रत गर जुन व्रतको नाम हो पुंसवन छोरा प्राप्ति हुनेछ भनेर आज्ञा गरिदिनु भयो। हस् जेठी महारानी यज्ञ गर्न लागिन्। जुन यज्ञको प्रतापले चिसो घोडाले ओछिरमा जान नहुने यज्ञमा गएर जब हाई गर्न नहुने अब तब तातो घोडाले देवालय जान नहुने यस्तो नीतिमा छ त्यही व्रत बस है भन्दा हुन्छ मेरो स्वामी भनेर बसिछन्। तर त्यो बुढो कहाँसम्मको लौकेर छ कुनै फेरि यतापट्टि गएर के भन्दै त सौता जब मन परेकी रानीलाई भनिदिएको तेरो छोरा लाएर तँलाई यहाँबाट निकाल्नका लागि जेठीले ठूलो व्रत बस्न आँटै छ त्यहाँबाट छोरो पाउने तेरा कुल यहाँबाट निक्लेर जान पर्ने खाली भन्दै चाहिँ त्यो पुरौटे बुढो लौ त्यसो भने भगवान के गरौं त प्रभु भनेर सोद्धाखेरिमा अरू काम होइन आफूभन्दा शत्रु बलियो भइसकेपछि मिल्ने मिलिसकेपछि निल्ने शास्त्रको युक्ति भयो उपरान्त जाऊ तब यस किसिमबाट त्यसको स्याहार सम्मान गर भनेर इन्द्रलाई पठाउनु भयो। अनि इन्द्र नाम गरिएको राजाले सौतानी आमाको चाकरी गर्नुभयो स्याहार गर्नुभयो सम्मान गर्नुभयो शुश्रूषण गर्नुभयो सद्भाव गर्नुभयो प्रेम गर्नुभयो जागा गराउनु भयो। यति गर्दै जाँदा दिती रानीलाई शङ्का लाग्यो मेरो ईश्वर मैले त मेरो छोरो यो मार्नका लागि ठूलो कोसिस गरेको यही छोरो आज मेरो उपमा त्यत्रो प्रेम र सद्भाव गराउँछ भनेदेखि यो त सामान्य नागरिक होइन यो किन यसरी चाकडीमा आयो भन्दै हुनुहुन्थ्यो आखिरमा त्यही छोरो कन चाकडी गर्दा गर्दै गर्दा गर्दैमा यही दिन जब चिसो घडाले ओछिनमा टेक्न गएको हाई आएछ र त्यो हाई आएको बेलामा स्वाट भित्र पसे महाराज इन्द्र र त्यो गर्भभित्रको बच्चा कनक वर्णको श्याम सुन्दर बनेको रहेछ त्यसलाई एक झाप्रार गरेका थिए बज्र दुई टुक्रा भयो बच्चा मरेन त्यसलाई प्रहार फेरि अर्को पटक गर्दाखेरिमा धाइरोले सात टुक्रा बनायो तर फेरि बच्चा मरेन सातलाई सात सात 49 टुक्रा बनाउनु भयो बच्चा मरेन यो के आश्चर्य कुरो होलो बडो लज्जित भएर पिनेर फालिदिन्छु भनेर लाग्दा पिस्न लाग्दा मेरो धराश्री हामीलाई नमार्नुहोस् तपाईँको पक्षमा हामी वकालत गर्दैनौ हामी हाम्रो दाईको पक्षमा तपाईँकै पक्षमा लाग्छौ हामी माथि क्षमा राख्नुहोस् भनेको उनाले 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर आउनुभयो र आमाले जब भित्र बाहिर निक्ली भन्ने आज्ञा भइसकेपछि बल्ल बल्ल 50 टुक्रा समेत 49 टुक्रा समेत महाराज इन्द्र 50 भएर जन्मनुभयो। अनि तिनीहरूको शब्द मात्रै सुनिने रूप कसैले नदेखिने हामी आमाको पक्षमा लाग्दैनौं भनेको उनाले वायव्य कोणको अधिपत्य मालिक बनाएर पठाउनु भयो। त्यही दिनबाट तिनीको नाम 49 वायु भन्ने नाम रह्यो। इन्द्र महाराज ले यति आफ्नो काम गरी र सफल पारिसकेपछि जब सौतानी आमा दितीलाई साह्रै कोप भयो बाबु इन्द्रे तैले मेरो छोरोलाई गर्भ पतन गर्नका लागि यति प्रयास गरेको रहेछ पत्ता लगाए तर मैले गर्भवती भएको कुरा मेरो पतिलाई देखि बाहेक अरूलाई थाहा थिएन तैले यो गर्भलाई चिर्नुपर्छ भन्ने मान्नेमा केरी आइस त बाबु भनेर सोद्धाखेरिमा श्राप दिनुहुन्छ कि भनेर भने इन्द्रले श्राप दिन्न यदि मलाई श्राप नदिने भएदेखि यति काम गरिएको चाहिँ मेरो बुवा र मुमाले हो मलाई गएर गर्व चिर आइज भनेर पठाएको हो भन्ने थाहा पाएपछि पति भन्ने हे अपराधी कष्ट प्रजापति
तिमीले मेरो गर्व चिराउनका निमित्त यो कोशिश तयारी गरेको कारणले आजबाट तिमी वसुदेव भएर यस किसिमबाट सुरसेन महाराजका सुपुत्र भएर जन्मनु परोस्, देवक राजाकी छोरी भएर मेरी सौता अदिति जन्मनु परोस्, तिमीहरू दुईटाको विवाह होस्, कारागार झालखानमा थुन्नु परोस्, छ गर्भसम्मको बच्चा कंसले मारेको मैले देख्न पाऊ भनेर श्राप दिइन्। त्यसै भएर श्रीमतीको श्राप पनि लाग्दो रहेछ। श्रीमान छाडा भएपछि श्रीमतीको नै श्राप लाग्दो रहेछ। डराउनु पर्ने चाहिँ हाम्रो पट्टिकाले डरामा म के नडराएकै मुखामा लाग्दैन नि के यिनले ल भइगयो। यदि भइसकेपछि महाराज यो प्रकारबाट नडे भो जेठी महारानी जेठीको घरबाट 49 टुक्रा जन्मिएको महाराज इन्द्रले मारेको कारणले गर्दा तिनीको नाम वायु भयो। वायु नाम राखिएको छ। उनीहरू सम्पूर्णको प्राणवायु संसारमा सबैभन्दा नभई नहुने कुरा वायु, तर सबैभन्दा सस्तो कुरा वायु। भन्नुहोस् त, पानी नभए पनि केही दिन बचेला, अन्न नभए पनि केही बचेला, वायु भएन भने 3 मिनटबाट 4 मिनट कोही बच्नेवाला छैन, सबै मर्छ। यस्तो प्रकारबाट महान पराक्रमी वायु यसरी उनको शब्द मात्र सुनिने, उनको रूप नदेखिने भयो। यस्तो छ वायुको काम। अब इन्द्र नाम गरिएको राजाको, इन्द्र नाम गरेको राजाको यो प्रकारको प्रक्रिया हजुरलाई मैले बताएँ। तर छ गर्भसम्मको बच्चा त सौताले दिएको श्रापले महाराज इन्द्रले अमने कस्य प्रजापति र अदितिले जब बेहोर्नु परेको रहेछ भनेदेखि कृष्ण र बलराम थुनिनु पर्नेको कारण र आमा एकपट्टि बाबु एकपट्टि रुनु पर्नेको कारण के हो भन्दा यस भन्ने रहस्य छ महाराज। वरुणजीसँग कश्यपले गएर गाई माग्नु भएछ, मैले सारी अनिकाल पर्यो बच्चा पाल्न सकिनँ, गाई ल्याउनुहोस् न भनेर मागेको हुन्छ भनेर 1 महिनाका लागि बाहुनले दिएछन् गाई, वरुणले दिएछन् बाहुनलाई दिएछन्। 1 महिनापछि ल्याऊ भनेको 2 महिनापछि तिमीलाई भन्यो, 2 महिनापछि ल्याऊ भनेको 4 महिनापछि, 4 महिनापछि ल्याऊ भनेको 6 महिनापछि भने, 6 महिनापछि ल्याऊ भने अब बाहुनको हातमा परेका गाई कुन चाहिँ फिर्ता गरेका थियो उनले दिने लिएकै छैन हो भन्नु। अब हाम्रो फलाइले गाई फिर्ता गर्ने भए त के, मैले धेरै गाई दिएँ अहिले हालिदिनु छोडे, एउटा ब्याउँदै नब्याउने कहिले, एउटा ब्याउँदैन नब्याउने, घरका जान पेरिएर हे भगवान् आज ल्याएछ भने दाम्लो र नाम्लो बरियो खाइदिएर केही जात दाउने जान पेरिएर देखदार भएर म चाहिँदैन भने अहिले 7 वर्ष भयो लिए पनि छैन। यस कारणले गर्दाखेरि महाराज परीक्षित अब त्यहाँ देख्नु प्रान्तका लागि अब के गर्ने। यदि भइसकेपछि राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथ आज्ञा गर्नुभयो, लौ त मेरो भगवान भनिकन राजा परीक्षितका उपरमा सुखदेव स्वामी बडा गम्भीर वाणीमा आज्ञा गरिबक्छु र ध्यान मनन कृतन निध्यास इत्यादि गरेर आज्ञा गरिबक्छु। लौ त राजन भनिकन महाराज परीक्षितका उपरमा सुखदेव स्वामीले बडो प्रेम प्रभु भगवानको भाव भक्ति र श्रद्धाको प्रकरण यथार्थ बताइबक्छु र तिनी वायु जन्मको वर्णन विस्तार हजुरलाई मैले प्रस्तुत गरे भनिकन महाराज परीक्षितलाई सुखदेव स्वामी सरस्वतीमा कथाको वर्णन विस्तार वायु जन्मको प्रभाव यहाँलाई मैले बताए। वायु जन्म भनेको के त, 49 वायुको जन्म, वरुणजीले गाई नदिएको कारणले वरुणलाई फिर्ता नगरे हुनाले तिम्रो पनि जसरी मेरा बाछा र मेरा गाई एकपट्टि रुवा छन् त्यस्तै प्रकारले तिम्रा पनि छोरा र तिमीहरू एक एकपट्टि रुनु परोस्, कारागार झारखण्डमा थुनिएर भन्ने श्राप परे हुनाले त्यो श्राप अहिलेसम्म भनिकन राजा परीक्षितलाई षष्ठ स्कन्द श्रीमद् भागवत सम्पन्न गरे। अब बाँकी आउँछ तपाईँ के भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

सुनबो महाराज परीक्षित अवयो श्रीमद भागवत महाप्राण अंतर्गत सप्तम स्कंद को पहलो अध्याय को बीच अब वायु जन्म मारुति को उपाख्यान यहाँ था पाने भो वायु को रूप कस्तो था पाने भाषा वायु को रूप कस्तो कस्तो थैंक यू हो राम्रे हो इस कारण जब तो वायु को रूप करीब करीब हरियो नहीं मैं आपूले अनुमान जमरा राख्दाखेरि को ठाउँलाई हेरेको मैले आफूले किनभने देखि प्रत्यक्ष सूर्य को प्रकाश जाने ठाउँ र वायुले हावाले हान्ने ठाउँ को जब जमरा हरियो पटक्कै जब सूर्य को प्रकाश नजानेर त्यस भित्र गुमराहमा परेको जब जमरा चाहिँ पहेलो हुने भएपछि पक्का जस्तोले जब अब कालोले छोयो कालो रातोले छोयो रातो पहेलोले छोयो पहेलो हुन्छ भने हरियोले छोएर पक्कै हरियो बनायो कि जस्तो लागेछ मेरो विचारमा जब वायुको रूप हरियो हुनुपर्छ हरि नै वायु वायु नै हरि भन्ने पनि चलन छ यसै कारणबाट वायुको रूप यो मैले प्रमाणित गरे लौ त सुनका आदि ऋषेश्रो अब यहाँदेखि सप्तम स्कन्दमा तपाईँ के सुन्न चाहिबक्सन्छ भनिकन सोद्धाखेरिमा सप्तम स्कन्दको वर्णन लौ त महाराज परीक्षित भनेर राजा परीक्षितको उपमा सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ हिरण्डे कश्यपु नाम गरेको दानवराज हिरण्डे कश्यपु नाम गरेको दानवराज जो थियो त्यो तपस्यामा गयो हिरण डेक्सको नाम गरेको दानवराज मर्यो हिरण्डे कश्यपु तपस्यामा गयो भनेर यहाँले बताउनु भएको छ त्यो हिरण्डे कश्यपु नाम गरेको दानवराज हिरण्डेक्स मरिसकेपछि त्यो कहाँ गयो भन्दा तपस्यामा गएको थियो र त्यसले दुग्ध प्रवास नाम गरेको तीर्थमा गएर तपस्या गर्यो अनि त्यसले तपस्याको प्रभावबाट बडो गम्भीर वाणीमा भगवानको भजन गर्यो वनन गर्यो कीर्तन गर्यो प्रार्थना गर्यो प्रगतिको पथमा लम्किएर गयो तर अन्त त्यो गतिमा हिरण्डे कश्यपु नाम गरेको दानवको अति ठूलो प्रभाव वैभवता सारा सम्पूर्ण बढिसक्यो भने हिरण्डे कश्यप नामको दानवको वैभवता बढेर गइसकेपछि आखिरको बीचमा हिरण्डे कश्यप नाम गरेको दानवले सारा सम्पूर्ण प्रकारको नीतिगत सिद्धान्त नियम कानून मर्यादा सारालाई यो उचालेर लिएर गयो हिरण्डे कश्यप नाम गरेको दानवराजको व्याख्या सुन्नका लागि एउटा कथाको प्रयोजन गरिदिनुभयो महाराजले कुन कथा प्रयोजन गर्नुभयो भनेदेखि हिरण्डे कश्यपु नाम गरेको दानवको सम्पूर्ण प्रकारको प्रक्रिया सुन्नका लागि जसको शिशुपाल मर्यो शिशुपाल मरिसकेपछि भगवानमा प्रवेश भएको देखेर नारद ऋषिसँग युधिष्ठिर महाराजले सोधिबस्यो त्यही प्रश्नका उत्तर उहाँलाई दिलाउनु भएको छ सुन्नुहोस् महाराज यो हिरण्डे कश्यपु नाम गरेको दानवको चरित्र र जब शिशुपालको चरित्र एक ठाउँमा समायोजन हुन्छ यिनका एक अंशका पूरक बनेर जान्छन् भन्नुभयो यसमध्येमा कसरी भयो त्यो कुरा ज्ञान गरिबस्छ भनेर सप्तम स्कन्द नाभि पर्यन्त कथा सुन्नुभयो अनि भगवान नारायण परमात्मा परमेश्वरले जुन जुन लीला रूप पराक्रम गरिबसेको छ त्यसको बारेमा संक्षिप्त ज्ञान गर्नुहुन्छ अनि हरि भगवान प्रभुको प्रार्थना गरी विन्ती गरे

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
0: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
0: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
6: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
7: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
6: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र श्री परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
7: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
9: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
10: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन
3: निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489956576।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
12: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0001-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoans.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoans.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
13: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
12: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
14: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515।
12: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा